एट 9 गते अनि अंग्रेजी महिना मे 23 तारीक 2026 को आज शनिबार। आदरणीय श्रोता, समय यस बेला बिहानीको 6:32 हुन लागिरहेको छ र हाम्रा प्रिय श्रोता मानवहरूलाई कार्यक्रममा हार्दिक स्वागत तथा न्यानो न्यानो अभिवादन जनाउँदै अब सुरु गर्न लागिरहेका छौं आजको हाम्रो दैनिक कार्यक्रमहरू यस मंगलध्वनिको साथमा।

श्रोता, महात्मा गान्धीले भन्नुभएको छ, आज हामी के गर्दैछौ त्यसैमाथि नै हाम्रो भविष्य निर्भर रहँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

र बसिरन भएका हाम्रा सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई आत्मिक नमन। प्रिय श्रोता, आज हामी सुन्नेछौ कार्यक्रम भक्ति प्रभातमा कलाकार मन्ना देको आवाजमा रहेका केही भक्तिमय भजनहरू। यसैले आउनु श्रोता, अब कार्यक्रमको थालनी गरौं यस पहिलो भक्तिमय भजनबाट।

श्रोता, ईश्वरप्रतिको श्रद्धा तथा प्रेमले नै हामीलाई सदैव ऊर्जाशील बनाइराख्दछ किनभने ईश्वर भक्ति शान्तिको स्रोत हो, प्रेमको मुहान हो अनि आराधनाको साधन हो। यसै सुविचारका साथमा श्रोता अब पुनः स्वीकार्नुहोस् अर्को भक्तिमय भजनलाई।

सुन्दै हुनुहुन्थ्यो कार्यक्रम भक्ति प्रभातमा कलाकार मन्ना देको आवाजमा सजिएका केही भक्तिमय भजनहरू। हवस् श्रोता, आजलाई पनि कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब सुनाउन लागिरहेका छौं आजको हाम्रो बिहानी सत्रमा प्रसारित हुने कार्यक्रमहरूबारे यो संक्षिप्त जानकारी। अब केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट सुन्नुहुनेछ क्रमैले संस्कृत अनि त्यसपछि हिन्दी भाषामा समाचार। 7:05 सुनाउनेछौ केही सदाबहार गीतहरू कार्यक्रम गोल्डन मेलोडीजमा। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खर्सान केन्द्रबाट सम्प्रसारित नेपाली भाषामा समाचार। यसरी नै 7:35 समय हो विविध जानकारीमूलक तथा ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किमको। 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजी भाषामा समाचार भने 8:30 सुन्नुहुनेछ पूर्वोत्तर केन्द्र सिलोङबाट अंग्रेजी भाषामा समाचार। 8:40 यस केन्द्रबाट सुनाउनेछौ केही आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला। 9:00 सुनाउनेछौ मुख्य समाचार। यसरी नै 9:02 सुन्नुहुनेछ केही पुराना हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्रांजलीमा। 10:00 सुनाउनेछौ मुख्य समाचार। 10:02 श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराउनेछौ नयाँ नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम ताजी तरानीमा। यसरी नै 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ एफएम गोल्डका कार्यक्रमहरू। सुन्दै हुनुहुन्थ्यो आजको हाम्रो बिहानी सत्रमा प्रसारित हुने कार्यक्रमहरूबारे यो छोटो जानकारी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, समय यस बेला बिहानीको 6:55 हुन लागिरहेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि त्यसपछि हिन्दी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

सुन्दै हुनुहुन्थ्यो गायक कलाकार मीना कपूरको आवाजमा रहेको एउटा सुमधुर गीत चलचित्र परदेशीबाट। यस्तै सदाबहार गीतहरू श्रोताहरूलाई सुनाउने क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौं अर्को मिठो गीत चलचित्र पायलबाट। यसको निर्माण पनि सन् 1957 सालमै भएको थियो। जोसेफ थालिया जुनियरले निर्देशन गरेको यस चलचित्रका प्रमुख कलाकारहरू हुन् पद्मिनी अनि सुनिल दत्त। यसरी नै यसका गीतहरूलाई संगीतबद्ध गरेका छन् हेमन्त कुमारले। त आउनु श्रोता यस चलचित्रबाट केही क्षण सुनौ गायक कलाकार लता मंगेशकर अनि हेमन्त कुमारको युगल आवाजमा सजिएको यस सुमधुर गीतलाई।

0: वीडियो लाइक करने के पैसे मिलेंगे। सो इजी।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए। RBI कहता है,
2: जानकार बनिए, सतर्क रहिए।
3: श्रोताहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ केही सदाबहार गीतहरू, कार्यक्रम गोल्डन मेलोडीजमा। यसका साथै यहाँहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। यस्तै सदाबहार गीतहरूको श्रृंखलालाई अघि बढ़ाउँदै श्रोताहरू समक्ष अब राख्न लागिरहेका छौं अर्को गीत, सन् 1957 सालमै बनेको चलचित्र पेइङ गेस्टबाट। यस चलचित्रको निर्देशन सुबोध मुखर्जीले गरेका हुन् भने यसका गीतहरूलाई संगीतबद्ध गरेका छन् एसडी बर्मनले। यस चलचित्रका कलाकारहरूमध्ये देवानन्द, नूतन अनि सुबकोटे आदिले मुख्य भूमिका निभाएका देखिन्छन्। हवस् श्रोत, अब यस चलचित्रबाट केही क्षण सुनौ यो सुमधुर गीत गायक कलाकार किशोर कुमार अनि आशा भोसलेको आवाजमा।

प्रिय श्रोता, यहाँहरूलाई मनोरञ्जन गराउने क्रममा अहिलेलाई पनि हामी यस कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौ। तसर्थ अब यहाँहरू समक्ष अब प्रस्तुत गर्न लागिरहेका छौ यस कार्यक्रमको अन्तिम गीत चलचित्र प्यासाबाट। यसको निर्माण पनि सन् 1957 सालमै भएको थियो। यसको निर्देशन गुरूदत्तले गरेका हुन् भने यसका गीतहरूलाई संगीतबद्ध गरेका हुन् एसडी बर्मनले। यसका प्रमुख कलाकारहरू हुन् गुरूदत्त, माला सिन्हा, वहिदा रहमान अनि जोनी वाकर आदि। श्रोता, यस चलचित्रबाट अब स्वीकार्नुहोस् कलाकार गीता रोयको आवाजमा सजिएको यस मिठो गीतलाई।

सुनिरहनु भएको थियो कार्यक्रम गोल्डन मेलोडिजको अन्तिम प्रस्तुति चलचित्र प्यासाबाट गायक कलाकार गीता रोयको आवाजमा। हवस् श्रोता, आजलाई पनि कार्यक्रम गोल्डन मेलोडिज यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, समय यस बेला बिहानीको 7:25 हुन लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: यो आकाशवाणी होस समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 19औं रोजगार मेलामा भिडियो कन्फरेन्स मार्फत 51,000 भन्दा बढ़ी युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र साइप्रसका राष्ट्रपति निकोस क्रिस्टो डलिडसले आतंकवाद विरूद्ध लड़न बहुपक्षीय प्रयासहरूलाई सुदृढ़ पार्न र अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी व्यापक सम्मेलनलाई प्रारम्भिक रूपमा अन्तिम रूप दिन र अपनाउन आह्वान गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रूबियो आज भारतको चार दिने भ्रमणको लागि आइपुग्नुहुँदैछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सरकारी योजनाहरूको लाभ सरल पहुँचयोग्य र समयबद्ध तरिकाले नागरिकहरूमा पुग्नुपर्ने बताउनुभएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले देशमा पेट्रोल र डिजलको पर्याप्त उपलब्धता रहेको र आपूर्ति स्थिर रहेको बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 19औं रोजगार मेलामा भिडियो कन्फरेन्स मार्फत 51,000 भन्दा बढ़ी युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुनेछ। श्री मोदीले यस अवसरमा सम्बोधन पनि गर्नुहुनेछ। रोजगार मेलाले रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने प्रधानमन्त्री श्री मोदीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। सुन्नुहोस् एक रिपोर्ट।
1: रोजगार सृजन के प्रति प्रधानमंत्री की प्रतिबद्धता को पूरा करने की दिशा में एक महत्वपूर्ण कदम है। यह रोजगार मेला युवाओं को सशक्त बनाने और राष्ट्र निर्माण में उनकी भागीदारी सुनिश्चित करने के लिए उन्हें सार्थक अवसर प्रदान कर रहा है। देश भर में अब तक आयोजित 18 रोजगार मेलों के माध्यम से 12 लाख नियुक्ति पत्र जारी किए जा चुके हैं। यह 19वां रोजगार मेला देश भर में 47 स्थानों पर आयोजित किया जाएगा।
0: प्रधानमन्त्री नरेन्द्र मोदी र साइप्रसका राष्ट्रपति निकोस क्रिस्टो डलिडसले आतंकवाद विरूद्ध लड़न बहुपक्षीय प्रयासहरूलाई सुदृढ़ पार्न र संयुक्त राष्ट्रको ढाँचाभित्र अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी व्यापक सम्मेलनलाई प्रारम्भिक रूपमा अन्तिम रूप दिन र अपनाउन आह्वान गरेका छन्। हिजो नयाँ दिल्लीमा दुई नेताहरूबीच भएको वार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा दुवै देशले संयुक्त राष्ट्र संघ र युरोपेली संघद्वारा तोकिएका सबै आतंकवादी र आतंकवादी संगठनहरू विरूद्ध कड़ा र समन्वित कार्यवाही गर्न आग्रह गरेका छन्।
2: रक्षा और सुरक्षा सहयोग भी हमारे संबंधों का एक महत्वपूर्ण स्तंभ है। हमें बहुत खुशी है कि पिछले कुछ वर्षों में दोनों देशों के बीच मिलिट्री एक्सचेंज और ट्रेनिंग सहयोग बढ़े हैं। आज हमने साइबर सिक्योरिटी, मैरिटाइम सिक्योरिटी और काउंटर टेररिज्म सहयोग को भी और मजबूत करने का निर्णय लिया है। इतना ही नहीं, हम इंडो पैसिफिक ओशन इनिशिएटिव और इंडिया मिडल ईस्ट यूरोप इकोनॉमिक कॉरिडोर जैसे महत्वपूर्ण पहलों से कनेक्टिविटी सुनिश्चित करने के लिए भी साथ मिलकर काम करेंगे।
0: आतंकवादप्रति शून्य सहनशीलताको नीति दोहोर्याउँदै दुई नेताहरूले दोहोरो मापदण्ड, राज्य प्रायोजित आतंकवाद र कुनै पनि परिस्थितिमा आतंकवादी कार्यहरूको औचित्यलाई अस्वीकार गरे। उनीहरूले सूचना आदान प्रदान, गुप्तचर आदान प्रदान र क्षमता निर्माण मार्फत पारस्परिक सहयोग बढ़ाउन आतंकवाद विरोधी संयुक्त कार्य समूहको स्थापनाको लागि सम्झौता ज्ञापनको स्वागत गरे। दुवै पक्षले रक्षा र सुरक्षाको क्षेत्रमा सहयोगलाई गहिरो बनाउन पनि सहमति जनाए। यसमा साइबर सुरक्षा र उद्यमान प्रौद्योगिकीहरूमा विशेष ध्यान केन्द्रित गर्दै रक्षा उद्योगहरू बीचको सहकार्य समावेश छ। उनीहरूले साइप्रस रक्षा र अन्तरिक्ष उद्योग समूह र भारतीय रक्षा उत्पादकहरूको समाज बीचको सम्झौताको स्वागत गरे। अमेरिकी विदेश मन्त्री मार्को रूबियो आज भारतको चार दिने भ्रमणको लागि कोलकाता आइपुग्नुहुनेछ। यो वहाँको पहिलो भारत भ्रमण हो। श्री रूबियाले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। साथै विदेश मन्त्री सुब्रमण्यम जयशंकरसँग पनि वार्ता गर्नुहुनेछ। वहाँ अमेरिकी दूतावासमा आयोजना हुने स्वतन्त्रता दिवस समारोहमा पनि भाग लिने कार्यक्रम छ। श्री रूबियोले आगरा र जयपुरको पनि भ्रमण गर्नुहुनेछ। त्यसपछि मंगलबार वहाँले नयाँ दिल्लीमा क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। अस्ट्रेलियाली विदेश मन्त्री पेनी बोङ र जापानी विदेश मन्त्री तोशिमित्सु मोटेगी पनि बैठकमा उपस्थित हुनेछन्। विदेश मन्त्रालय अनुसार बैठकले क्वाडको स्वतन्त्र र खुल्ला इण्डो प्यासिफिकको दृष्टिकोणसँग मिल्दो जुल्दो चलिरहेका पहलहरूको प्रगतिको समीक्षा गर्नेछ। प्रारम्भिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि छलफल हुने सम्भावना छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानकारी लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आईटीबीपीको पहिलो महिला पर्वतारोहण टोलीलाई माउन्ट एभरेस्टमा तिरंगा फहराइरहेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्चालको एक पोस्टमा श्री शाहले भन्नुभयो, यो उत्कृष्ट विजय हासिल गरेर कठिन भूभाग र प्रतिकूल जलवायु परिस्थितिको सामना गर्दै आईटीबीपी टोलीले राष्ट्र सर्वोपरिको सिद्धान्तलाई सार्थक गरेर देखाएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सरकारी योजनाहरूको लाभ सरल पहुँचयोग्य र समयबद्ध तरिकाले नागरिकहरूमा पुग्नुपर्ने बताउनुभएको छ। वहाँले हिजो नयाँ दिल्लीमा कृषि तथा ग्रामीण विकास मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग आयोजित उच्चस्तरीय समीक्षा बैठकमा यी कुरा बताउनुभएको छ। श्री चौहानले कृषि ग्रामीण विकास र भूमि स्रोतसँग सम्बन्धित सबै सम्बन्धित विभाग र संस्थाहरूलाई आफ्नो गुनासो सम्बोधन संयन्त्रलाई बलियो बनाउन र तिनीहरूलाई अधिक प्रभावी जवाबदेही उत्तरदायी बनाउन निर्देशन दिनुभएको छ। श्री चौहानले कृषि तथा ग्रामीण विकास मन्त्रालयहरूलाई 10 जना अधिकारीहरूको समर्पित टोली गठन

0: गर्न पनि निर्देशन दिनुभएको छ, जसले गुनासो, सार्वजनिक गुनासो, निर्वाचित प्रतिनिधिहरूबाट प्रतिनिधित्व, नागरिकहरूबाट पत्र र विभिन्न पोर्टलहरूमा उठाइएका मुद्दाहरूको दैनिक समीक्षा गर्नेछन्। उहाँले प्रक्रियाहरूलाई सरल बनाउने र अप्रचलित र अप्रासंगिक नियमहरू हटाउने आवश्यकतामा जोड़ दिनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजो नयाँ दिल्लीमा इन्भेस्टमेन्ट कम्पनी इन्स्टिच्यूट आईसीआई अफ द अमेरिका एशिया तथा ग्लोबल एनालिटिक्सका प्रबन्ध निदेशक म्याथ्यू मोहलिन क्याम्पनसँग भारतको द्रुत गतिमा बढ़दो अर्थतन्त्रभित्र लगानीका अवसरहरूबारे छलफल गर्न भेट्नुभएको छ। भारतीय रिजर्व ब्यांकले आर्थिक वर्ष 2025-26 को लागि केन्द्र सरकारलाई 2,86,000 करोड़को रेकर्ड अधिशेष हस्तान्तरण गर्न अनुमोदन गरेको छ। यो रिजर्व ब्यांकले तिरेको अहिलेसम्मकै उच्च लाभांश हो। यो निर्णय हिजो मुम्बईमा गवर्नर संजय मल्होत्राको अध्यक्षतामा भएको ब्यांक केन्द्रीय निर्देशक बोर्डको 623 बैठकमा लिएको हो। ब्यांकले आर्थिक वर्ष 2025-26 यसको जम्मा आमदानी अघिल्लो वर्षको तुलनामा 26.42% बढ़ेको बताएको छ। ब्यांकको खर्च 27.6% बढ़ेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले देशमा पेट्रोल डिजलको पर्याप्त उपलब्धता रहेको र आपूर्ति स्थिर रहेको बताएको छ। सामाजिक सञ्चालमा पोस्ट गर्दै मन्त्रालयले नागरिकहरूलाई आतंकित भएर किनमेल नगर्न सल्लाह दिएको छ र उनीहरूको वास्तविक आवश्यकता अनुसार मात्र इन्धन खरीद गर्न आग्रह गरेको छ। मन्त्रालयले उल्लेख गरेको छ, तेल बजार कम्पनीहरूद्वारा निरन्तर आपूर्ति अनुगमन र समन्वयित वितरण प्रयासहरू मार्फत केही खुद्रा पसलहरूमा अस्थायी दबावलाई सम्बोधन गरिएको छ। यसबाहेक मन्त्रालयले भनेको छ, उच्च मांगको यस अवधिमा सबैका लागि इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न जिम्मेवार उपभोग र सार्वजनिक सहयोग महत्वपूर्ण हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा सुन्नुहोस् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 19 रोजगार मेलामा धारण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टो डल्टिडस बहुपक्षीय प्रयासहरूलाई सुदृढ पार्न र अन्तर्राष्ट्रिय आतंकवाद सम्बन्धी व्यापक सम्मेलनलाई प्रारम्भिक रूपमा अन्तिम रूप दिन र अपनाउन आह्वान गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रूबियो आज भारतको 4 दिने भ्रमणको लागि आइपुग्नु हुँदैछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले सरकारी योजनाहरूको लाभ सरल पहुँच योग्य र समयबद्ध तरिकाले नागरिकहरूमा पुग्नुपर्ने बताउनु भएको छ र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले देशमा पेट्रोल र डिजेलको पर्याप्त उपलब्धता रहेको आपूर्ति स्थिर रहेको बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यतिन्जेल सुन्नु हुँदै थियो आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषामा समाचार। यो आकाशवाणी गान्तोक हो र अब प्रस्तुत छ विविध ज्ञानवर्धक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर फेरि आज पनि हामी उपस्थित भएका छौं। मे मे भन्ने समय पनि सकेला जस्तो छ नि।
1: हजुर,
0: आज 23 तारिक मे, आज पनि एउटा अन्तर्राष्ट्रिय दिवस छ, जुन चाहिँ दिवस चाहिँ विशेष गरेर स्त्रीमा हुने स्त्री रोगसितै सम्बन्धित छ र यो दिवस आज पालन गरिन्छ र यसैबारे हामी जानकारी राख्न चाहन्छौं।
1: जुन दिवसलाई इन्टरनेशनल डे टू इन्ड अब्स्ट्रेट्रिक फिस्टुला अथवा प्रसविक फिस्टुला निर्मूल पार्न अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ।
0: हजुर, यसैबारे जानकारी राख्दै हामी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौं।
2: प्रसवको समयमा हुने फिस्टुला रोग एउटा गम्भीर समस्या हो। यो रोग प्रसवको समयमा राम्रो हेरचाह नहुनको कारण विशेष हुने गर्दछ। समय समयमा चिकित्सा नगरी अथवा चिकित्सकको परामर्श नगरीकन प्रसव गराउँदा कहिले काहीँ आपतकालको समयमा पुर्याउनु पर्ने सुविधाहरू भए तापनि प्रशस्त

0: चिकित्सा सेवा प्राप्त नहुनको कारण पनि यो समस्या हुने गर्दछ। यसैले पनि भनिन्छ, आमा हुन एउटा महिलाको ठूलो सौभाग्य हो। प्रसवको समयमा शिशुको टाउको दबावको कारण पेल्भिक बोनले नरम तन्त्रहरूलाई क्षति पुर्याउँदछ वा भनौं टिशुहरूलाई क्षति पुर्याउँछ भने यो फिस्टुला रोग हुने गर्दछ। यसको रोकथाम गर्नलाई आफ्नो शरीर स्वास्थ्यको हेरचाह गर्नु पर्दछ। प्रसव अस्पतालमा नै गराउनु पर्ने हुँदछ। सरसफाईको ध्यान राख्नु पर्ने हुँदछ। प्रसव पूर्व गर्भवती महिलाको राम्रो हेरचाह गर्न पर्ने हुँदछ। विश्वमा यो समस्याको कारण धेरैको मृत्यु पनि हुने गर्दछ। त यही समस्यालाई रोक्नको निम्ति अन्तर्राष्ट्रिय रूपमा आजको दिन प्रसविक फिस्टुलालाई निर्मूल पार्न अन्तर्राष्ट्रिय दिवस पालन गर्दछ। संयुक्त राष्ट्रको आम सभाले यो दिवस 2013 मे 23 देखि शुरू गरेको हो। यो दिवस पालन गर्नको मुख्य उद्देश्य हो प्रसवको समय हुने समस्याहरूबाट जानकारी गराउनु, भनौं फिस्टुला रोग बारे जानकारी गराउनु हो। यो दिवसको स्थापना संयुक्त राष्ट्र संघको आम सभाले 5 मार्च 2003 को दिन गरेको हो। त्यस वर्ष संयुक्त राष्ट्र जनसंख्या निधिले फिस्टुलाको अन्त गर्नलाई एउटा अभियान शुरू गरेको थियो, जो आज एसिया, अफ्रिका र अरब समेत 50 वटा देश
1: हजुर। यो त थियो प्रासविक फिस्टुला निर्मूल पार्नको अन्तर्राष्ट्रिय दिवस बारे छोटो जानकारी।
2: आजको दिन अर्को दिवस पनि परेको छ खुसबु है।
1: हजुर,
2: यो चाहिँ एउटा प्राणीसित सम्बन्धित छ। भनिन्छ कि अब विश्वमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने प्राणीहरू मध्ये हामीले सुनेको कछुवा एउटा प्रजाति चाहिँ सबैभन्दा लामो उमेरसम्म बाँच्छ भनेर हामीले सुनेको, र यसैसित सम्बन्धित र यसको बच्चाहरूसित सम्बन्धित एउटा दिवस जसलाई चाहिँ वर्ल्ड टर्टल डे भनेर आज पालन गरिन्छ। र यो चाहिँ विशेष गरेर 2000 सालदेखि मनाउन शुरू गरिएको हो, जसको शुरूआत अमेरिकन टर्टोइज रेस्क्यू संगठनले मनाउन शुरू गरेका थिए। हुन चाहिँ यो संगठन 1990 नै सुसन टेलेन र मार्सेल थोम्सन दुईजना पति पत्नीले गठन गरेका थिए, र उनीहरूले 1000 भन्दा बढ़ी कछुवा लगायत 2000 भन्दा बढ़ी कछुवाका बच्चाहरूको ज्यान बचाएका थिए। र यो संगठनले चाहिँ विशेष गरेर त्यस्ता कछुवा र कछुवाको बच्चाहरूको सुरक्षा गर्नु, तिनीहरूलाई बचाउनु, पुनर्वास गर्नु, उनीहरूको पर्यावरणीय क्षेत्रलाई सन्तुलित बनाइ राख्नु आदि कामहरू गर्दै आएको छ। र वर्ष 2000 चाहिँ विश्व दिवसकै रूपमा यसलाई पालन गरिन थालिएको हो। र यो दिवस मनाउनुको मुख्य उद्देश्य यही हो कि पर्यावरण सन्तुलन बनाइ राख्नमा कछुवाको पनि विशेष भूमिका छ। यसर्थ कछुवा र कछुवाको बच्चाहरूको संरक्षण गर्नु नै यो दिवस पालन गर्नुको मुख्य उद्देश्य हो। र आजको दिन यो दिवस विभिन्न प्रकारले पालन गरिन्छ र विभिन्न विद्यालयहरूमा लेसन प्लानहरू बनाएर अनि कछुवाहरूको महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराएर अनि कछुवासितै सम्बन्धित चित्रहरू बनाएर यो दिवस पालन गरिन्छ। र कछुवाबारे हामी अझ धेरथोर श्रोताहरूलाई जानकारी राख्न चाहन्छौ।
1: हजुर, अवचर प्राणीमा पर्ने कछुवा निकै लामो समयसम्म बाँच्ने प्राणी हो भन्ने कुरा त हामीले जानिहालेका छौं। सम्भवत प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात 150 वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन, र झण्डै 20 करोड़ वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह र अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछ। कछुवाको प्रकार तथा पाइने स्थानहरूको कुरा गर्दा कैयौं देश र द्वीपमा कछुवा पाइन्छ। तीमध्ये कतिपयमा विशेष किसिमको रंग विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ। अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ। उनीहरू अलिकति खतराको संकेत पाउने बित्तिकै शरीरमा पसिनाले भिजेको मोजाबाट आउने भन्दा बढ़ी कड़ा दुर्गन्ध छोड्छन् कि शत्रु त्यतैबाट भाग्न बाध्य हुन्छन्। कछुवा सीधा साधा र केही पनि नगर्ने खालका हुन्छन्, तर उनीहरू मध्ये केही प्रजातिका कछुवा यति खतरनाक पनि पाइन्छ कि ज्यानै लिने गरी हमला गर्न पनि बेर लगाउँदैनन्। हुन त कछुवाको दाँत हुँदैनन्, तर यसको ओट जस्तो चुच्चोको भित्री भागमा आरु जस्तो दाना हुने गर्दछ, जसले गर्दा समुद्रमा पाइने एक किसिमको घडियाली कछुवा निकै घातक हुने गर्दछन्। यसै गरी अर्को एक विशेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ। चेप्टो आकृतिका देखिने यी कछुवा अलिकति खतराको संकेत पाउन साथ शारीरिक संरचनाको फाइदा लिएर चट्टानको सानो पालबाट भित्र छिर्छन् र आफूलाई सुरक्षित गर्दछन्। उनीहरूलाई शत्रु जीवले पहिले त देख्नै सक्दैनन्, देखिहाले पनि उनीहरूले आफ्नो शरीरलाई यसरी फुलाउँछन् कि उसले बाहिर तान्नै सक्दैनन्। यद्यपि संसारमा निकै प्रजातिका कछुवा पाइन्छन्, तथापि प्राणी शास्त्रीहरूले यिनीहरूलाई मुख्यत तीन भागमा बाँडेर अध्ययन गर्ने प्रयास गरेका छन्। यसमध्ये पहिलोमा समुद्री टटल अथवा समुद्रमा पाइने कछुवा पर्छ भने दोस्रोमा मिठो पानीमा पाइने कछुवा टेरापिन र तेस्रो जमीनमा पाइने कछुवा टाटायस पर्दछ। कछुवाको शरीरको बाहिरी भाग निकै कड़ा हुन्छ। उनीहरूमाथि अरू शत्रु जीवले आक्रमण गर्न सक्दैनन् तथापि प्रकृतिको पर्यावरणीय चक्रबाट उनीहरू पनि अछुत भने छैनन्।
2: त श्रोता, यो थियो छोटो जानकारी कछुवा बारे, किनभने आजको दिन विश्व कछुवा दिवसको रूपमा पालन गरिन्छ र यतिको जानकारी पछि अब रमाइलो गर्ने एउटा गीत सुनेर

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट हामीले आज पालन गरिने दिवसहरूबारे कुरा गर्यौं श्रोता अब कुरा गरौं आजको दिन जन्म ग्रहण गर्ने केही व्यक्तिहरूबारे
1: 1923 जन्मेका थिए अन्नाराम सुदामा उनी राजस्थानी भाषाको प्रसिद्ध साहित्यकार थिए सुदामाले राजस्थानी एवं हिन्दीमा उपन्यास कथा कविता नाटक निबन्ध यात्रा संस्मरण बाल साहित्य र अन्य विधाहरूमा 25 पुस्तक लेखेका छन् उनको साहित्यिक रचनालाई विभिन्न विश्वविद्यालयहरूको पाठ्यक्रममा समावेश गरिएको छ उनको प्रमुख रचना मेवेरा रूंखको निम्ति साहित्य अकादमीको पुरस्कार प्राप्त भएको थियो उनको मृत्यु 2 जनवरी 2014 भएको थियो ताज उनको जन्मदिनमा हामी सम्झन चाहन्छौ यसरी नै जन्मको कुरा गर्दा 1949 एलेन गैब्रियल लुडविक ग्रासिया पेरेजको जन्म भएको थियो उनलाई एलेन ग्रासिया नामले पनि चिनिन्छ उनी दुईपल्ट पेरूको राष्ट्रपति रहिसकेका छन् उनको कार्यकाल 1985 1990 61 र 2006 2011 64 राष्ट्रपतिको रूपमा सेवा पुर्याएका छन् 1987 भारतको गणतन्त्र दिवसको अवसरमा मुख्य अतिथिको रूपमा भारत आएका थिए जन्मकै कुरा गर्दा 1919 आजकै दिन जन्मेकी हुन् जयपुर राजघरानाको राजमाता महारानी गायत्री देवी उनी विश्वको 10 सबैभन्दा सुन्दर महिलाहरूमा एक थिइन् उनी साहसी पनि थिइन् 1939 1970 गायत्री देवी जयपुरको महारानी रहेकी हुन् उनलाई बाल्यकालमा आयशा भनिन्थ्यो गायत्री देवी कुच बिहारको राजकुमारी र जयपुरको महारानी थिइन् बाल्यकालदेखि नै गायत्री देवी प्रतिभावान बालिका थिइन् जसको हर इच्छा वा रुचि भनौं सबै पुरूष सरह थियो उनलाई घुड़सवार र पोलो खेलको रुचि थियो उनी स्वतन्त्र रहन मन पराउँथिन् उनी अन्य महिलाहरू जस्तै सामान्य थिइन् जो हरेक साना साना काम गर्न मन पराउँदछन् उनलाई बन्धनहरू मन पर्दैनथ्यो उनी चराहरू जस्तै उड्न मन पराउँथिन् उनले आफ्नो जीवनको हरेक पललाई जिएकी थिइन् जयपुर राजघरानाको रूढ़ीवादी रिवाजहरूको पर्वाह नै नगरी उनी हरेक मानिसहरूसँग भेट्न साथीहरूसँग घुम्न मन पराउँथिन् उनी खेलहरूमा रुचि राख्दथिन् र राजस्थानमा पोलोलाई शीर्षमा पुर्याउनमा उनको अहम भूमिका रहेको छ स्वतन्त्र विचारहरूको समर्थक महारानीले जब देखिन् कि जयपुरको बालिकाहरू र महिलाहरूलाई आज पनि पर्दा प्रथाको आड़मा शिक्षामा वञ्चित रहेर आफ्नो जीवनलाई बर्बाद गरिरहेका छन् यो कुराले दुखित भएपछि महारानीले यसको विरोध गरे र बालिकाहरूको शिक्षाको निम्ति 1943 जयपुरमा पहिलो पब्लिक स्कूल महारानी गायत्री देवी स्कूल प्रारम्भ गरिन् राजमहलको शान र शौकतको जीवन जिउने गायत्री देवीदेखि आम मानिसहरूको पीड़ा कहिले लुकेको थिएन पुरूष सरहबहादुर र स्वतन्त्र विचारधाराको समर्थक गायत्री देवीले तत्कालीन राजनीतिमा सक्रिय रूपमा भाग लिएकी थिइन् र 1962 गायत्री देवी स्वतन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष बनिन् यस पश्चात 1962 1967 र 1971 चुनावहरूमा गायत्री देवी जयपुर संसदीय क्षेत्रबाट स्वतन्त्र पार्टीको टिकटमा लोकसभाको सदस्य चुनिएकी थिइन् जनताबीच महारानीको वर्चस्व यति अधिक थियो कि सन् 1962 जनताको प्रिय महारानीले आफ्नो प्रतिद्वन्दीलाई लगभग 3.5 लाख भोटहरूको अन्तरले हराएर एक रेकर्ड कायम गरिन् जसकारण उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सामेल गरिएको थियो उनी जयपुरको महारानी मात्र नभएर अन्तर्राष्ट्रिय व्यक्ति नै थिइन् उनी लेख्ने पनि गर्थिन् अ प्रिन्सेस रिमेम्बरेन्स र ए गभर्मेन्ट्स गेटवे अंग्रेजीमा प्रकाशित भएको छ 29 जुलाई 2009 90 वर्षको उमेरमा उनको मृत्यु भएको थियो र आज उनको जन्मदिनमा हामी सम्झन चाहन्छौ
2: श्रोता जन्मकै कुरा गर्नुपर्दा 23 मई 1923 जन्मेका थिए सिक्किमका 12 एवं अन्तिम छोग्याल पालदिन ठुण्डुप नामग्याल 1965 उहाँको पिता सर टासी नामग्यालको मृत्युपछि पालदेन ठोन्डुप नामग्याल सिक्किमका राजसिंहासनमा आसीन हुनुभएको थियो तर सन् 1975 सिक्किमको भारतसित विलय भएपछि उहाँको शासनको अन्त भएको थियो पालदेन ठोन्डुप नामग्यालको निधन क्यान्सर रोगले सन् 1982 अमेरिकाको एक अस्पतालमा भएको थियो उहाँ 58 वर्षको हुनुहुन्थ्यो
0: विश्व इतिहासमा आजको दिन घटेका केही घटनाहरूबारे 1568 आजको दिन नेदरल्याण्डले स्पेनदेखि छुटिएर स्वतन्त्र भएको घोषणा गरेका थिए अनि हेलिजर लीको युद्ध शुरू भएको थियो जो 8 वर्षसम्म चलेको थियो
1: 1879 रूसी लेखक डवन तुर्गेनेफलाई अक्सफोर्ड विश्वविद्यालयले नागरिक कानूनमा डाक्टरेटको उपाधि दिएको थियो उनी विश्वको पहिलो लेखक थिए जसलाई यो सम्मान दिएको थियो
0: हजुर विगतमा आजको दिन घटेका केही घटनाहरूबारे कुरा गर्दा श्रोता 1951 आजको

0: दिन तिब्बतको स्वतन्त्रताको लागि चीन र टिबेटियन प्रतिनिधिहरू बीच सात बुधी सहमतिमा हस्ताक्षर भएको थियो। 1984 आजकै दिन बिचन्द्रपाल माउन्ट एभरेस्टको चुचुरोमा पुग्ने प्रथम भारतीय महिला साथै विश्वको चौथो महिला बन्न पुगेकी थिइन्। 1995 आजको दिन सर्नले कम्प्युटर प्रोग्रामिङ ल्याङ्ग्वेज जाभाको औपचारिक रूपमा विमोचन गरेका थिए।
1: 2008 भारतले सतहबाट सतहसम्म प्रहार गर्न सक्षम मिसाइल पृथ्वी 2 को सफलतासँग परीक्षण गरेको थियो। 2008 कुरा गर्दा नेपालको राजा ज्ञानेन्द्रले नारायणहिटी महल खाली गरेका थिए।
0: हजुर, वर्ष 2008 नै आजको दिन इन्टरनेशनल कोर्ट अफ जस्टिस अर्थात आईसीजीले प्राय 29 वर्षसम्म भइरहेको सीमा विवादको समाधान गर्दै मलेसियालाई मिडल रक्स अनि सिंगापुरलाई पेद्रा ब्रांका छुट्याइदिएका थिए।
1: 2010 मुख्य न्यायाधीश केजी बालकृष्णनको अध्यक्षतामा भारतको उच्चतम न्यायालयको 3 सदस्यीय खण्डपीठहरूले विवाह नभइकन महिला र पुरूषलाई एकसाथ रहन अपराध होइन भनेर मानेका थिए।
0: इतिहासकै कुरा गर्दा श्रोता, वर्ष 2022 अस्ट्रेलियाली लेबर पार्टीका एन्थोनी अल्बानिजले 2022 अस्ट्रेलियाली संघीय चुनाव जितेर आजकै दिन 9 वर्षको रूढ़िवादी शासनको अन्त्य गर्दै अस्ट्रेलियाको 31 प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। 2023 बुल्गेरियाली लेखक जर्ज गोस्फोडिनोभद्वारा लिखित अनि एन्जेला रोडेलद्वारा अनुवादित पुस्तक टाइम सेल्टरको लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कारको आजको दिन लन्डनमा घोषणा गरिएको थियो। श्रोता, यो थियो देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि अब रमाइलो गरौं एउटा गीत सुनेर।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट अब हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौं र अन्तमा फेरि आज पालन गरिने एउटा दिवस बारे हामी जानकारी राख्न चाहन्छौ हजुर प्रत्येक वर्ष 23 मे अर्थात आजको दिनलाई वर्ल्ड रेस्लिङ डे अर्थात विश्व कुस्ती दिवसको रूपमा पालन गरिन्छ रेस्लिङ या त भनौं कुस्ती दुई पहलवान बीच एकअर्कालाई दाउपेचमा जित्ने खेल हो दुई पहलवान बीच एकअर्कालाई पछारेर कुस्तीका विभिन्न दाउपेच या त भनौं तकनीकको प्रयोग गरेर प्रतिद्वन्दीलाई हटाउने खेल हो कुस्ती पहिले लड़ाईको एउटा भागको रूपमा प्रयोग गरिने कुस्ती अहिले खेल विधामा परिणत भएको छ कुस्ती र भारतीय सन्दर्भमा कुरा गर्नुपर्दा कुस्तीको उल्लेख हामी रामायण र महाभारत कालमा पनि पाउँछौ विश्व स्तरमा कुरा गर्नुपर्दा पुरातन ग्रीसमा कुस्ती प्रतियोगिताले ओलम्पिक खेलमा महत्वपूर्ण स्थान ओगटेको थियो भनिने गरिन्छ आधुनिक कुस्तीको विकास 1830 दशकमा फ्रान्समा भएको थियो यस नयाँ शैलीको कुस्तीको नाम राखियो ग्रेको रोमन रेस्लिङ सन् 1896 ग्रेको रोमन कुस्तीलाई आधुनिक समयको प्रथम ओलम्पिक खेलमा समावेश गरिएको थियो जर्मनी ब्रिटेन ग्रीस हंगेरी गरी चार देशका पाँच पहलवानले प्रथम पटक ओलम्पिक प्रतियोगितामा भाग लिएका थिए र प्रथम पटक विजय भएका थिए जर्मनीका पहलवान कार्ल श्रुमेन कुस्ती खेलको लोकप्रियता बढ़दै गएपछि सन् 1904 23 मेको दिन प्रथम पटक वर्ल्ड रेस्लिङ च्याम्पियनशीपको आयोजना गरिएको थियो र यसै आयोजनाको सम्झना स्वरूप प्रत्येक वर्ष 23 मे अर्थात आजको दिन विश्व कुस्ती दिवसको रूपमा मनाउने घोषणा गरिएको हो यसर्थ आजको दिन कुस्ती खेलसित सम्बन्धित सबै व्यक्तिहरूमाथि समर्पित रहेको छ भने मेको महिनालाई विश्व कुस्ती महिना भनेर पनि मनाइने गरिन्छ हवस् त श्रोता यसै रोचक जानकारीसितै आजलाई छुटिने बेला भएको छ र भोलि बिहान फेरि यस्तै जानकारीहरू लिएर भोलिको दिन घटेका घटनाहरूबारे जानकारी गराउँदै हामी आउनेछौं यसै समय यसै फ्रिक्वेन्सीमा तबसम्मको लागि बिदा चाहन्छौ नमस्कार।

श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम प्रणाम सिक्किम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। आदरणीय श्रोता, समय स्टुडियोको घड़ी अनुसार यस बेला बिहानीको 8 बज्न लागिरहेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्र अनि पूर्वोत्तर केन्द्र सिलङबाट क्रमेली हिन्दी अनि त्यसपछि अंग्रेजी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

मीडियम वेभ 213.67 मिटरको 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। प्रिय श्रोता, समय स्टुडियोको खडी अनुसार यस बेला बिहानीको 8:40 भइसकेको छ र अहिले यहाँहरू समक्ष हामी उपस्थित भएका छौं केही आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला लिएर। कार्यक्रममा श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै आज कार्यक्रम गीतिमालामा सुनाउन लागिरहेका छौं गायक कलाकार प्रतीक्षा थापा अनि सहदेव तामाङको आवाजमा सजिएका केही मिठा मिठा आधुनिक नेपाली गीतहरू। त आउनु श्रोता, अब कार्यक्रमको थालनी गरौं गायक कलाकार प्रतीक्षा थापाको आवाजमा सजिएको यस मधुर गीतबाट।

हजुर श्रोता, प्रेम भनेको यस्तै एउटा सुन्दर भावना अर्थात भनौं एउटा प्रेमिल अनुभव नै हो। हरेक क्षण आफूले प्रेम गरेको मानिसको सम्झना आइरहनु तथा उनलाई नै माया गरिरहनु एउटा चोखो प्रेमको उदाहरण हो। यस्तै एउटा सुमधुर प्रेमिल गीत श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार प्रतीक्षा थापाको आवाजमा। यसरी नै श्रोता, अब स्वीकार्नुहोस् अर्को सुमधुर गीत गायक कलाकार सहदेव तामाङको आवाजमा।

सुनिरहनु भएको थियो कलाकार प्रतीक्षा थापाको आवाजमा सजिएको एउटा सुमधुर गीत। यस्तै सुमधुर गीतहरू श्रोताहरूलाई सुनाउने क्रममा आजलाई पनि हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। त्यसैले श्रोता अब स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति गायक कलाकार सहदेव तामाङको आवाजमा।

सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गीतिमालामा कलाकार प्रतीक्षा थापा अनि सहदेव तामाङको आवाजमा सजिएका केही आधुनिक नेपाली गीतहरू। हवस् श्रोता, आजलाई भने कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। आदरणीय श्रोता, समय यस बेला बिहानीको 9 बजिसकेको छ र अब प्रस्तुत छ आजको मुख्य समाचार। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू 3 दिने औपचारिक भ्रमणका लागि 26 मेमा सिक्किम आउनुहुने कार्यक्रम छ। गेजिङ जिल्लाको आफ्नो 3 दिने भ्रमणको तेस्रो तथा अन्तिम दिन हिजो सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले जिल्लामा पूर्वाधार परियोजनाहरूको समीक्षा गर्न एक महत्वपूर्ण बैठक बोलाउनुभयो। नथुला दर्रापछि सिक्किमले दोस्रो अन्तर्राष्ट्रिय व्यापार प्रवेशद्वार पाउने तयारीमा छ, जसमा भारत नेपाल सीमामा पश्चिम सिक्किमको चिवा भन्ज्याङमा बहुमोडल करिडोर र एकीकृत चेकपोस्ट विकास गर्ने योजना छ। नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीले हिजो गान्तोकको देउरालीमा आफ्ना संस्थापक अध्यक्ष छोगेल पाल्देन ठुण्डोप नामग्यालको 103 औं जन्म जयन्ती मनाउन आफ्नो स्थापना दिवस मनायो। सिक्किम पर्वतरोहण संघ एसएमएले हिजो गान्तोकमा सगरमाथा दिवस 2026 मनायो। सिक्किम सरकारका शिक्षा तथा खेलकुद विभागका मन्त्री राजु बस्नेतले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुभयो। सिक्किममा जनतालाई भ्रमित पार्ने र शान्ति तथा साम्प्रदायिक सद्भाव खलबलाउने उद्देश्यले नक्कली कागजात र नक्कली समाचार सृजना गर्ने अज्ञात व्यक्तिहरू विरूद्ध एफआईआर दर्ता गरिएको छ। मौसम विभाग गान्तोकले हिजोदेखि 24 मईसम्म मगन र गान्तोक जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको ओरेन्ज अलर्ट जारी गरेको छ भने पाखिम, गेजिङ, नाम्ची र सोरेङ जिल्लाका विभिन्न स्थानहरूका लागि येल्लो अलर्ट जारी गरिएको छ।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हामीलाई 103 MHz एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। प्रिय श्रोता, समय यस बेला बिहानीको 9:02 भइसकेको छ र अहिले हामी यहाँ समक्ष उपस्थित भएका छौं केही पुराना हिन्दी फिल्मी गीतहरूको कार्यक्रम चित्र

अञ्जलि लिएर कार्यक्रममा श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदछौ र अब प्रस्तुत गर्दछौ यस कार्यक्रमको पहिलो प्रस्तुति चलचित्र ओम शान्ति ओमबाट गायक कलाकार सोनु निगम अनि श्रेया घोषालको आवाजमा।

कार्यक्रम चित्रांजलिमा भर्खरै सुनिरहनु भएको थियो चलचित्र क्या कहनाबाट गायक कलाकार कविता कृष्णमूर्ति अनि हरिहरनको आवाजमा सजिएको एउटा सुमधुर गीत। यस्तै गीतहरूको श्रृंखलालाई अघि बढाउँदै अब सुनाउन लागिरहेका छौ अर्को सुमधुर गीत गायक कलाकार कुमार सानु अनि कविता कृष्णमूर्तिको आवाजमा चलचित्र कान्तिबाट।

सुनिरहनु भएको थियो कलाकार उदित नारायण अनि अल्का याग्निकको आवाजमा रहेको एउटा सुमधुर गीत चलचित्र मोहराबाट। यस्तै सुमधुर गीत श्रोताहरूलाई सुनाउने क्रममा यहाँहरू समक्ष अब फेरि अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौ। चलचित्र बाबुलबाट गायक कलाकार सोनु निगम अनि श्रेया घोषालको युगल आवाजमा। त आउनु श्रोता, अब स्वीकार्नुहोस् यस सुमधुर गीतलाई।

श्रोताहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ कार्यक्रम चित्रञ्जलीमा केही पुराना हिन्दी फिल्मी गीतहरू। यसका साथै यहाँहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। भर्खरै सुन्नुहुँदै थियो चलचित्र दिलका रिस्ताबाट गायक कलाकार अल्का याग्निक अनि कुमार सानुको आवाजमा सजिएको एउटा सुमधुर गीतलाई। यस्तै श्रृंखलालाई अघि बढ़ाउँदै श्रोताहरूलाई अब सुनाउन लागिरहेका छौं अर्को गीत चलचित्र कहो ना प्यारे बाट गायक कलाकार उदित नारायण अनि अल्का याग्निकको आवाजमा।

श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार बम्बई जयश्रीको आवाजमा चलचित्र रहना है तेरे दिल मेबाट एउटा सुमधुर गीत। यस्तै गीतहरूलाई सुनाउने क्रममा अहिलेलाई भने हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तसर्थ अब स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम गीत चलचित्र धडारबाट गायक कलाकार अभिजित अनि साधना सरगमको युगल आवाजमा।

सुनिरहनु भएको थियो कार्यक्रम चित्रञ्जलीको अन्तिम प्रस्तुति चलचित्र दरारबाट कलाकार अभिजित अनि साधना सरगमको आवाजमा। हवस् श्रोता, आजलाई भने कार्यक्रम चित्रञ्जली यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। प्रिय श्रोता, समय स्टुडियोको घडी अनुसार यस बेला बिहानीको 10 बजिसकेको छ र अब प्रस्तुत छ आजको मुख्य समाचार। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू 3 दिने औपचारिक भ्रमणका लागि 26 मईमा सिक्किम आउनुहुने कार्यक्रम छ। गेजिङ जिल्लाको आफ्नो 3 दिने भ्रमणको तेस्रो तथा अन्तिम दिन हिजो सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले जिल्लामा पूर्वाधार परियोजनाहरूको समीक्षा गर्न एक महत्वपूर्ण बैठक बोलाउनुभयो। नथुला दर्दापछि सिक्किमले दोस्रो अन्तर्राष्ट्रिय व्यापार प्रवेशद्वार पाउने तयारीमा छ, जसमा भारत नेपाल सीमामा पश्चिम सिक्किमको चिवाभन्ज्याङमा बहुमोडल करिडोर र एकीकृत चेकपोस्ट विकास गर्ने योजना छ। नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीले हिजो गान्तोकको देउरालीमा आफ्ना संस्थापक अध्यक्ष छोगेल पाल्देन थन्डुप नामग्यालको 103 औं जन्मजयन्ती मनाउन आफ्नो स्थापना दिवस मनायो। सिक्किम पर्वतारोहण संघ एसएमएले हिजो गान्तोकमा सगरमाथा दिवस 2026 मनायो। सिक्किम सरकारका शिक्षा तथा खेलकुद विभागका मन्त्री राजु बस्नेतले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुभयो। सिक्किममा जनतालाई भ्रमित पार्ने र शान्ति तथा साम्प्रदायिक सद्भाव खलबलाउने उद्देश्यले नक्कली कागजात र नक्कली समाचार सृजना गरी फैलाउने अज्ञात व्यक्तिहरू विरूद्ध एफआईआर दर्ता गरिएको छ। मौसम विभाग गान्तोकले हिजोदेखि 24 मेसम्म मंगन र गान्तोक जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको ओरेन्ज अलर्ट जारी गरेको छ भने पाखिम, गेजिङ, नाम्ची र सोरेङ जिल्लाका विभिन्न स्थानहरूका लागि येल्लो अलर्ट जारी गरिएको छ। र मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोताहरूले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। प्रिय श्रोता, समय यस बेला बिहानीको 10:02 भइसकेको छ र अहिले यहाँहरूलाई मनोरञ्जन गराउन हामी उपस्थित भएका छौ नयाँ नयाँ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम ताजेतरानी लिएर। कार्यक्रममा श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै यस कार्यक्रमको पहिलो कोसेली राख्न लागिरहेका छौं चलचित्र गंगुबाई कठियावाडीबाट गायक कलाकार नीति मोहनको आवाजमा।

श्रोता, मानिसको जीवनमा संघर्ष तथा कठिनाईहरू हुनु अत्यन्त आवश्यक छ, किनभने संघर्ष बिना सफलताको त्यो आनन्द प्राप्त हुन सक्दैन जो संघर्षमा लुकेको हुन्छ। यसैका साथमा श्रोता, अब स्वीकार्नुहोस् यो सुमधुर गीत चलचित्र सुस्वागतम खुसामदीतबाट गायक कलाकार अरमान मलिक, ध्वनि भानुशाली अनि अमोल श्रीवास्तवको आवाजमा।

श्रोताहरूले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ नयाँ नयाँ हिन्दी फिल्मी गीतहरू कार्यक्रम ताजे तरानेमा। यसका साथै यहाँहरूले हामीलाई 103 MHz एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर एप मार्फत पनि सुनिरहनु भएको छ। भर्खरै सुन्नुहुँदै थियो गायक कलाकार अरिजित सिंहको आवाजमा सजिएको एउटा सुमधुर गीत चलचित्र ये जवानी है दिवानीबाट। यस्तै गीतहरू सुनाउने क्रममा अब फेरि श्रोताहरूलाई सुनाउन लागिरहेका छौं अर्को सुमधुर गीत कलाकार अरिजित सिंह अनि सरिवा पारूकलको आवाजमा चलचित्र सितारे जमीन परबाट।

श्रोताहरूले सुनिरहनु भएको थियो चलचित्र पद्मावतबाट गायक कलाकार नीतिमोहनको आवाजमा रहेको एउटा सुमधुर गीतलाई। र यस्तै नयाँ नयाँ हिन्दी फिल्मी गीतहरू श्रोताहरूलाई सुनाउने क्रममा आजलाई पनि हामी यस कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। यसैले श्रोता अब स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम गीत चलचित्र बेफिक्रेबाट गायक कलाकार अरिजित सिंहको आवाजमा।

श्रोताहरूले यतिन्जेल सुन्नु हुँदै थियो कार्यक्रम ताजे तरानीको अन्तिम प्रस्तुति चलचित्र बेफिक्रेबाट गायक कलाकार अरिजित सिंहको आवाजमा। हवस् श्रोता, आजलाई भने कार्यक्रम ताजे तरानीको निर्धारित समय यही पूरा हुँदछ।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। आदरणीय श्रोता, समय यस बेला बिहानीको 10:30 हुन लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका कार्यक्रमहरू। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ नारी संसार कार्यक्रम अन्तर्गत महिला कलाकारहरूको स्वरमा सजिएका विभिन्न गीतहरू। भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार सुशीला राईको स्वरमा सजिएको मिठो गीत भने। कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार प्रभा अधिकारीको स्वरमा। त श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

भर्खरै श्रोताहरूले सुन्नुभयो मिठो गीत कलाकार हीरा रसाइलीको स्वरमा सजिएको भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार डेजी बराइलीको स्वरमा. त श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट.

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताले अहिले सुनिरहनु भएको छ नारी संसार कार्यक्रम अन्तर्गत महिला कलाकारहरूको स्वरमा सजिएको गीत। भर्खरै श्रोताहरूले सुन्नुभयो मिठो गीत कलाकार डेजी बराइलीको स्वरमा। भने कार्यक्रमलाई अघि बढ़ाउँदै यहाँहरूलाई अघिल्लो गीत सुनाउन गइरहेका छौं कलाकार बानिका प्रधानको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

हौस्त श्रोता, कलाकार अरूण लामाको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी नारी संसार कार्यक्रम अन्तर्गत विभिन्न महिला कलाकारहरूको स्वरमा सजिएको विभिन्न गीत सुन्ने क्रमबाट विदा चाहन्छौं।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घड़ी अनुसार 12:40 भइसकेको छ र अबको समय हो कार्यक्रम लिम्बू लोकगीतको। आज हामी श्रोताहरूलाई लिम्बू लोकगीत कलाकार कुसुहाङ लिम्बूको स्वरमा सुनाउन गइरहेका छौं। श्रोता मनोरञ्जन दिनुहोला कलाकार कुसुहाङ लिम्बूको स्वरमा सजिएका लोकगीतहरू सुनेर।

0: कुसेनु कुरेन हिरेबेरो निसामिन सक्मा पोखेबेरो ए तायमले खाओत केमाक पासे थुम्युक पासे ई केगप पासे ए फेजुमनु फेया युतमे ओ याजाहा नुरिक लेतामे ओ ए फुंसारे कुंगो केबोंग बासे खेमसिके पोंगमा चाहा बासे ए नहिनु सिखुम फुखेमे ओ तायमले थुमिया लोंदामे ओ ए निसम्मी मेनी मेबोंगनेन अल्लो मेंगर हिंगमन कुय थक पोंगलो ए खामाकमा लुम्मु खाओत लपमा सेमी इन हाम तमसिन चोकमा ए कखेकवा फुंगिन फेकते बारो नुनाम फुंग नुबा कुनाम सेरो ए कुजोक थिम केतले कुजा थोकलो निसामिन हिंगले सेमी ओतलो ए थुमसा ई केमा सक्निम चोकमा निसामिन पातले लाजे ओपमा ए निसामले कोकमा काक्तु बारो याबकले मिंगसो याक्तु बारो ए नहिनु सिखुम फोमा बोंगलो मेंगर यम्मु लाजो पोंगलो ए मेम्बापमा पानिन पेन्दे बेसंग सुतलानु पेन्सिंग पुरे बेसंग ए केरेक्नु लेपमी नाका बारो आदा अजेंग पेली वा बारो ए नंगजंगलुंग थोथो काकतुंग बारो ख्याली सामलो इन सुरुंग बारो ए ख्याली सामलो इन सुरुंग बारो ए ख्याली सामलो इन सुरुंग बारो
1: श्रोताले आकाशवाणी गान्तोक केन्द्रबाट कुसुङहाङ लिम्बुको स्वरमा सजिएको लिम्बु लोकगीतहरू सुनिरहनु भएको छ र श्रोता मनोरञ्जन लिनुहोला यी गीतहरूबाट।

हवस् त श्रोता, यसै गीतको साथमा अहिलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई केही क्षणमा हामी सम्प्रसार गरी सुनाउनेछौ विविध भारतीको कार्यक्रम। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

श्रोताहरूले भर्खर सुन्नुभयो मिठो गीत कलाकार नारायण गोपालको स्वरमा भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत यहाँहरूलाई सुनाउन गइरहेका छौं कलाकार देव नारायण प्रधानको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

0: हुनुहुन्छ।
1: यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 19 राष्ट्रव्यापी रोजगार मेलामा आज 51,000 भन्दा बढ़ी नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रूबियो 4 दिने भारत भ्रमणको क्रममा आज नयाँ दिल्ली आइपुग्नु भएको छ। स्पेसएक्सले आज बिहान सबभन्दा ठूलो अनि शक्तिशाली स्टारशिप सुपर हेवी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चीनको शान्सी प्रान्तको एउटा कोइला खानीमा भएको विस्फोटमा मर्नेहरूको संख्या बढ़ेर 82 पुगेको छ। आईपीएल म्याचमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्स भिड्नेछन् अनि मौसम विभागले देशका कैयन राज्यहरूमा भीषण गर्मी जारी रहने बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सरकारी रोजगार नागरिकहरूको जीवनलाई अझ राम्रो र सहज

0: बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले आज भिडियो कन्फरेन्स मार्फत 19 रोजगार मेलालाई सम्बोधन गर्दै देशले आफ्ना कर्मयोगीहरूमाथि विश्वास व्यक्त गरेको उल्लेख गर्नुहुँदै अब त्यो विश्वासलाई आफ्नो मेहनत आचरण र दैनिक कार्य मार्फत कायम राख्नु तथा अझ बलियो बनाउनु उनीहरूको जिम्मेवारी भएको बताउनुभयो। उहाँले भन्नुभयो,
1: आज हर भारतीय एक बड़े संकल्प के साथ आगे बढ़ रहा है। ये संकल्प 2047 तक विकसित भारत के निर्माण का संकल्प है। इस लक्ष्य की प्राप्ति के लिए आज देश अलग अलग सेक्टर्स में निवेश कर रहा है और इस निवेश से देश के युवाओं के लिए रोजगार के लाखों नए अवसर बन रहे हैं, जिसे आज भारत में सेमीकंडक्टर मैन्युफैक्चरिंग की पूरी सप्लाई चेन तैयार की जा रही है।
0: श्री मोदीले विश्वभरिका देशहरू भारतको विकास यात्राको हिस्सा बन्न उत्सुक रहेको बताउनुभयो। उहाँले भारतले विभिन्न देशहरूसँग साझेदारी गरिरहेको र त्यसको उद्देश्य देशका युवाहरूलाई अवसर रोजगार तथा अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्नु रहेको बताउनुभयो। साथै भारत विश्वको भरपर्दो सप्लाई चेन साझेदारको रूपमा अघि बढ़िरहेको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले प्रत्येक भारतीय सन् 2047 देशलाई विकसित भारत बनाउने संकल्पका साथ काम गरिरहेको बताउनुभयो। उहाँले यो लक्ष्य हासिल गर्न विभिन्न क्षेत्रमा लगानी भइरहेको तथा युवाहरूका लागि नयाँ रोजगारका अवसर सृजना गरिँदै आएको जानकारी दिनुभयो। उहाँले नवनियुक्त कर्मचारीहरूलाई आईगट कर्मयोगी प्लेटफर्मको अधिकतम उपयोग गर्न प्रोत्साहित गर्नुहुँदै यसले जिम्मेवारी बुझ्न सहज हुने बताउनुभयो। प्रधानमन्त्रीले नयाँ कर्मचारीहरूले देशको प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने तथा उनीहरूको काम र निर्णयले विकसित भारतको सपना साकार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आज आयोजित 19 रोजगार मेलामा सरकारका विभिन्न विभाग तथा संस्थाहरूमा नियुक्त भएका 51,000 भन्दा बढ़ी युवाहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। यो रोजगार मेला देशभरिका 47 विभिन्न स्थानमा आयोजना गरिएको थियो। चयन भएका नयाँ कर्मचारीहरूले रेल मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र उच्च शिक्षा विभाग लगायत विभिन्न मन्त्रालय तथा विभागहरूमा सेवा दिनेछन्। यस अवसरमा बोल्दै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो,
2: रेलवेमा आज करिब करिब 1,00,000
3: Work is currently underway for approximately 1,60,000 recruitments. You must be aware that previously recruitment used to come out once every 8 to 10 years or once every 4 to 5 years. That was the era of the Congress during the time of the UPA. When Modi ji took responsibility, he compressed that time, and after that, some time ago, an annual calendar system was introduced and a clearly defined timetable was made.
2: Annual calendar ki vyavastha ki.
0: राष्ट्रव्यापी रोजगार मेलाको भागको रूपमा आज पश्चिम बंगालका 3 स्थानहरूमा नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्रहरू प्रदान गरियो। कोलकाताको सियालदामा यो कार्यक्रम डाक्टर बीसी रोय अडिटोरियममा आयोजित गरियो, जहाँ 185 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित थिए। यस कार्यक्रममा केन्द्रीय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री डाक्टर सुकन्त मजुम शेलदा डिभिजनल रेलवे प्रबन्धक राजीव सक्सेना अनि पूर्वीय रेलवे महाप्रबन्धक मिलिन्द देवस्कर पनि उपस्थित थिए। अर्को कार्यक्रम खड़गपुरमा आयोजित गरियो, जहाँ 147 जनालाई नियुक्ति पत्र प्रदान गरियो। यस कार्यक्रमको आयोजना दक्षिण पूर्व रेलवेले आयोजित गरेको थियो। यहाँ राज्यका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष अनि केन्द्रीय जहाजरानी र जलमार्ग राज्यमन्त्री शान्तुन ठाकुर पनि उपस्थित थिए। तेस्रो रोजगार मेला सिलगढ़ीमा आयोजित गरियो। पूर्वोत्तर सीमान्त रेलवेले यसको आयोजना गरेको थियो। यहाँ केन्द्रीय ग्रामीण राज्यमन्त्री कमलेश पासवान उपस्थित थिए। राजस्थानको जयपुर, जोधपुर, अजमेर अनि बिकानेरमा आज रोजगार मेला आयोजन गरियो। कार्यक्रममा 1,100 भन्दा अधिक युवाहरूलाई नियुक्ति पत्र वितरित गरियो। जयपुरमा आयोजित राज्य स्तरीय रोजगार मेलामा रेल मन्त्री अश्विनी वैष्णव सहभागी हुनुभयो। सभालाई सम्बोधन गर्नुहुँदै श्री वैष्णवले रेलवेमा 1,60,000 भन्दा बढ़ी पदमा भर्ती प्रक्रिया अहिले चलिरहेको र यसमा 4 करोड़ भन्दा बढ़ी उम्मेद्वार सहभागी रहेको बताउनुभयो। उहाँले पहिले भर्ती प्रक्रिया पूरा हुन धेरै वर्ष लाग्ने भएकोले रोजगार खोज्ने उम्मेद्वारहरूले ढिलाइ बोक्नु पर्थ्यो भन्दै अहिले वार्षिक भर्ती क्यालेण्डर प्रणाली शुरू भएपछि यो प्रक्रिया निश्चित समय सीमाभित्र पूरा गर्ने प्रयास भइरहेको बताउनुभयो। रेलमन्त्रीले नवनियुक्त युवाहरूलाई राष्ट्र प्रथम सदैव प्रथमको भावनासहित काम गर्न र राष्ट्र निर्माणमा पूर्ण रूपले योगदान दिन आग्रह गर्नुभयो। उहाँले सरकार देशभरि युवाहरूलाई पारदर्शी र समयबद्ध रोजगारीका अवसर उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। पंजाबमा आज रेल कोच फ्याक्ट्री कपूरथला र पटियाला लोकोमोटिभ वर्क सहित दुई स्थानमा 1900 रोजगार मेला आयोजना गरिएको छ। यहाँ 281 नयाँ लाभार्थीहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। कपूरथला स्थित रेल कोच फ्याक्ट्री कपूरथलामा केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले कार्यक्रमको अध्यक्षता गर्दै रोजगार मेला पारदर्शिता र योग्यता आधारित समयबद्ध भर्ती सुनिश्चित गर्ने एक सशक्त राष्ट्रिय संस्था बनेको बताउनुभयो। उहाँले 93 नयाँ भर्ती भएका कर्मचारीलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। पटियालामा पनि विभिन्न भागहरूमा भर्ती भएका 188 नयाँ कर्मचारीहरूलाई नियुक्ति पत्र वितरण गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIN News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो, अब रहल समाचार। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो आज दिउँसो नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँ मंगलबारको दिन नयाँ दिल्लीमा हुने क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिनका लागि 4 दिने भारत यात्रामा आउनुभएको हो। श्री रुबियो आज सेवा तीर्थमा प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुहुनेछ। अमेरिकी विदेश मन्त्रीले भोलि विदेश मन्त्री डाक्टर सुब्रमणियम जयशंकरसित द्विपक्षीय बैठक पनि गर्नुहुनेछ। जालन्धर स्थित प्रवर्तन निदेशनालयले इण्डियन कर्पोरेटिभ हाउस बिल्डिङ सोसाइटीका सचिव अजय सहगललाई नक्कली सहमति पत्र पेश गरेर गैर कानूनी रूपमा भूमि उपयोग परिवर्तन अनुमति प्राप्त गरेको तथा धन शोधन गरेको आरोपमा पक्राउ गरेको छ। यो अनुसन्धान पंजाब पुलिसले किसानहरूको उजुरीका आधारमा एफआईआर दर्ता गरेपछि शुरू गरिएको थियो। विभागीय अनुसन्धानबाट आरोपितहरूले 15 भूमि धनीको 30.5 एकर जमीन सम्बन्धी नक्कली सहमति पत्र तयार गरेको पत्ता लागेको छ। यी नक्कली सहमति पत्रका आधारमा आरोपित संस्था वा व्यक्तिहरूलाई सनटेक सिटी नामक ठूलो रियल स्टेट परियोजना विकास गर्न भूमि उपयोग परिवर्तनको अनुमति दिएको थियो। भूमि उपयोग परिवर्तन अनुमति प्राप्त गर्न ती सहमति पत्रहरू भूमि धनीहरूको नक्कली हस्ताक्षर र औठा छाप प्रयोग गरेर तयार गरिएको बताएको छ। निर्देशनालय डीटीसीपी तथा जीएमएडीए का अन्य वरिष्ठ अधिकारीहरू र सरकारी निकायहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको जनाएको छ। स्पेसएक्सले आज बिहान सबैभन्दा ठूलो अनि शक्तिशाली स्टारशिप सुपर हेवी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चन्द्रमा र मंगल ग्रहका मिशनहरूका लागि पूर्ण रूपले पुनः प्रयोज्य अन्तरिक्ष यान विकसित गर्ने प्रयासहरूमा यो एउटा ठूलो कोशे ढुंगा हो। यसमा सुपर हेवी बुस्टर र उपरी चरणका अन्तरिक्ष यान दुवैमा सुधार गरिएको छ। रकेटले अमेरिकाको टेक्सस स्थित स्पेसएक्सको स्टारबेस संयन्त्रबाट सफलतापूर्वक उडान भर्यो। यस मिशनमा सफल हार्ट स्टेजिङ पृथककरण भयो। यसमा बुस्टर पूर्ण रूपले अलग हुनुभन्दा पहिला नै उपरी चरणको ऱ्याप्टर इन्जिन प्रज्वलित भयो। जब स्टारशिप हाइपरसोनिक गतिले सुपर हेवी बुस्टरबाट अलग भयो तब स्टेजिङ रिङबाट ज्वाला देखियो। सुपर हेवी बुस्टरले मेक्सिको खाड़ीतर्फ आफ्नो निर्धारित अवरोहण यात्रा शुरू गर्यो तर पानीसम्म पुग्नुभन्दा अघि नै हावामा विस्फोट भयो। बुस्टर नष्ट भए तापनि उपरी चरणको स्टारशिपले अन्तरिक्षमा आफ्नो उडान जारी राख्यो, जसले मिशन स्टेजिङ चरणदेखि अघि बढ़ेर गयो। स्पेसएक्सको दीर्घकालिक योजनाहरूमा स्टारशिपको योगदान महत्वपूर्ण छ। यसमा नासाको अर्टेमिस कार्यक्रम पनि सामेल छ, जसको उद्देश्य यस दशकको अन्तसम्म संशोधित स्टारशिप यान को

0: उपयोग गरेर अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा ओराल्नु हो। यस रकेट प्रणालीले भविष्यमा मंगल मिशनहरू अनि ठूलो स्तरमा उपग्रहहरूको तैनाथीमा पनि सहायता मिल्ने आशा छ। उत्तरी चीनको शान्सी प्रान्तको किन्युआन काउन्टीमा रहेको कोइला खानीमा भएको ग्यास विस्फोटमा मृत्यु हुनेको संख्या 82 पुगेको छ। हिजो बिहान ल्युसेनयो कोइला खानीमा ग्यास विस्फोट भएको थियो। अन्य 9 जना अझै खानीमा फँसेका छन् र उद्धार कार्य जारी छ। चिनिया राष्ट्रपति सी जिनपिङले व्यापक उद्धार कार्य र घाइतेहरूको उपचारको लागि निर्देशन जारी गर्नुभएको छ। उहाँले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न उचित उपायहरू अपनाउन साथै यसको कारणहरूको अनुसन्धान गर्न र जिम्मेवारीहरूलाई दण्ड दिन आह्वान गर्नुभएको छ। श्री जिनपिङले देशभरिका अधिकारीहरूले यस दुर्घटनाबाट सबक सिक्नुपर्ने, कार्यस्थल सुरक्षाको बारेमा सतर्क रहनुपर्ने र ठूला दुर्घटनाहरू रोक्न सम्भावित जोखिमहरू पहिचान गर्न र रोक्ने प्रयासहरूलाई तीव्र पार्नुपर्ने बताउनुभयो। एसियाली उत्पादकता संगठनको 68 परिचालक निकायको बैठक हिजो नयाँ दिल्लीमा सम्पन्न भयो। यो बैठक 20 मईदेखि 22 सम्म भारत मण्डपममा आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय उत्पादकता संगठनका प्रमुखहरू, वरिष्ठ सरकारी अधिकारीहरू, नीति निर्माताहरू, उत्पादकता विज्ञहरू र एसियाली उत्पादकता संगठनका सदस्य देशहरूका प्रतिनिधिहरूको उपस्थिति थियो। बम्बे हाईकोर्टले महाराष्ट्रका प्रशासनलाई चलिरहेको जनगणना कार्यका लागि निजी गैर सहायता प्राप्त तथा अल्पसंख्यक विद्यालयका शिक्षकहरूलाई खटाउनबाट रोक लगाएको छ। न्यायाधीश गौतम अंकर र न्यायाधीश सन्देश पाटिलको डिभिजन बेन्चले जनगणना एन वा नियम अन्तर्गत शिक्षकहरूलाई जनगणना कर्तव्य पूरा गर्ने कुनै कानूनी दायित्व नभएको उल्लेख गरेको छ। अदालतले राज्यभरिका 500 भन्दा बढ़ी विद्यालयहरूको प्रतिनिधित्व गर्ने विद्यालय संघहरूलाई अन्तरिम राहत प्रदान गरेको छ। आईपीएल क्रिकेटमा आज साँझ लखनऊ सुपर जायन्ट्सको भिडन्त पंजाब किङ्ससँग हुनेछ। यो म्याच लखनऊको भारत रत्न श्री अटल बिहारी वाजपेयी इकाना स्टेडियममा 7:30 खेलिनेछ। यसअघि हिजो राति हैदराबादमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गर्दै सनराइजर्स हैदराबादले 20 ओभरमा 4 विकेट गुमाएर 255 रन बनाएको थियो। यसको जवाफमा रोयल च्यालेन्जर्स बेंगलुरूले 20 ओभरमा 4 विकेट गुमाएर 200 रन मात्र बनाउन सक्यो। ईशान किशनलाई प्लेयर अफ द म्याच घोषित गरियो। मौसम विभागले पूर्वी उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश र विदर्भमा भोलिसम्म गम्भीर गर्मीको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। उत्तर पश्चिम, मध्य र पूर्वी भारतका धेरै भागहरूमा आगामी 6 देखि 7 दिनसम्म गर्मीको अवस्था कायम रहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 1900 राष्ट्रव्यापी रोजगार मेलामा आज 51,000 भन्दा बढ़ी नवनियुक्त उम्मेद्वारहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रूबियो 4 दिने भारत भ्रमणको क्रममा आज नयाँ दिल्ली आइपुग्नु भएको छ। स्पेसएक्सले आज बिहान सबैभन्दा ठूलो अनि शक्तिशाली स्टारशिप सुपर हेवी रकेट सिस्टमको प्रक्षेपण गरेको छ। चीनको शान्सी प्रान्तको एउटा कोइला खानीमा भएको विस्फोटमा मर्नेहरूको संख्या बढ़ेर 82 पुगेको छ। आईपीएल म्याचमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब किङ्स भिड्नेछन्। अनि मौसम विभागले देशका कैयन राज्यहरूमा भीषण गर्मी जारी रहने बताएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताव केशरण मनोरञ्जन गरौं। नेपाली आधुनिक गीत सुनेर श्रोताहरूलाई नारायण गोपालको स्वरमा सजिएको गीत सुनाउन गइरहेका छौं। श्रोता मनोरञ्जन लिनुहोला यस गीतबाट।

हवस्त श्रोता, यसै गीतको साथमा अहिलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोता भवसोका कार्यक्रमहरू हामी यहाँहरूलाई सम्म प्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्ट्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ट्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यसबेला स्टुडियोको घडी अनुसार अपराह्नको 4 बज्न लागिरहेको छ र म प्रस्तुत गर्दैछु अब उसो प्रसारण गर्ने कार्यक्रमहरूबारे जानकारी। श्रोता, यस जानकारीको लगत्तै पश्चात सुन्नुहुनेछ विशेष फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम स्वरगाथा। 4:30 बजेमा प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत छुजोङ लेप्चाको आवाजमा केही गीत। त्यसपछि वार्ता विषय रहनेछ सिक्किमका पर्यटन क्षेत्रहरू। 5 बजे सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम नुसिचान अन्तर्गत प्रथम समाचार। त्यसपछि कलाकार अञ्जना सुब्बाको आवाजमा सजिएका केही गीतहरू अनि विकसित भारत ग्राम जी योजना विषयमाथि एक वार्ता। 5:30 बजेमा लिएर उपस्थित हुनेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पांगन मेतक अन्तर्गत केही हाम्रा रोजाएका गीतहरू। 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत नाम्ची जिल्ला याङयाङ लोअर श्री प्रथम निवासी एउटा प्रगतिशील कृषक कृष्ण कुमारी ढकालसँग मिश्रित खेती विषयमाथि लिएको एक अन्तर्वार्ता। यसै गरी 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 अनि 7 बजे सुन्नुहुनेछ जिल्ला समाचार पत्र क्रमैले नेपाली अनि लेप्चामा। 7:05 लिएर उपस्थित हुनेछौ कार्यक्रम सिमानाको कथा अन्तर्गत जुलुक गाउँको कथा। 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। यसरी नै 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 समय रहनेछ कार्यक्रम गीत गजलको जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार राजकुमार रिजवी अनि राजेन्द्र मेहताको आवाजमा सजिएका केही गजलहरू। 8:30 लिएर उपस्थित हुनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुरसंचार अन्तर्गत उस्ताद बरकत अली खाँद्वारा शास्त्रीय गायन। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 8:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट अनि 9:30 नेशनल साइन्स म्यागजिन विज्ञान भारत। आकाशवाणीको गान्तोक केन्द्रबाट 10 बजे हामी यहाँलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू सुनाएर। यसरी नै हाम्रो आजको अधिवेशन समाप्त हुनेछ रात्रिको ठिक 10:30। श्रोता, यो थियो अब उसो प्रसारण गर्ने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब प्रस्तुत छ कार्यक्रम स्वरगाथा।

0: आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, ग्रामीण कार्यक्रम अन्तर्गत आज हामीसँग कुराकानी गर्न भने उपस्थित हुनुहुन्छ लोअर श्रीपताम नाम्ची डिस्ट्रिक्ट निवासी कृष्ण कुमारी ढकाल, जो एक एसएचजी ग्रुपमा पनि कार्यरत हुनुहुन्छ, साथै एक प्रगतिशील नारी कृषक हुनुहुन्छ र उहाँले सब्जी खेती साथै फलफूल खेती गर्दै आफ्नो आजीविका चलाएर अगाडि सुदृढ पाराले अगाडि गइरहनु भएको छ। त सर्वप्रथम यहाँलाई कार्यक्रममा स्वागत जनाउन चाहन्छु र विशेष यहाँको मतलब परिचय मैले श्रोतामाझ दिइहाले र यहाँले विशेष गरेर खेतीपाती भयो, सागसब्जी भयो, साथै फलफूलको खेती गर्दै आइरहनु भएको छ है। र विशेष हामी सबैभन्दा पहिला फलहरूकै कुरा गरौँ होइन, र फलमा चाहिँ यहाँले अहिले के रोप्नु भएको छ?
1: अहिले फलमा चाहिँ केरा छ, अनि मेवा छ, कि निम्बुहरू पनि रोपेको छ, केराहरू पनि भेराइटी भेराइटीको छ, जहाजी केरा छ, अनि चिनी चम्पा घिउ केरा पनि छ।
0: अब हामीले केरा बजारतिर केराहरू विभिन्न रूपमा पाउने गर्छौँ होइन, कोही अब कोही लामो कोसा भएको हुन्छ, कोही छोटा कोसा भएको केराहरू पनि हुन्छन् होइन। जस्तो यहाँले रोप्नु भएकोमा चाहिँ कस्तो कस्तो खालको कोसाको केरा छन् अथवा भेराइटी चाहिँ अब विशेष प्रकारले कुन कुन भेराइटी चाहिँ यहाँले रोप्नु भएको छ?
1: मैले तिन चार भेराइटीको छ, जहाजी केरा पनि रोपेको छु, घिउ केरा, चिनी चम्पा, लपरी, त्यति रोपेको छु।
0: जस्तो नि अब यो केराकै कुरा गर्नुपर्दा कोसा चाहिँ अब कस्तो कस्तो हुन्छ अलिकति भनिदिनुहोस्। जस्तो
1: जहाजीमा चाहिँ लामो लामो हुन्छ, ठुलो ठुलो काङ्गे मजाको हुन्छ अनि राम्रो हुन्छ, अनि घिउ केरा पनि ठुल्ठुलो कोसा मजाको हुन्छ, अर्को पनि राम्रै हुन्छ, सबै केराहरू त राम्रै हुन्छ। कोसाहरू चिनी चम्पा चाहिँ अलिक सानो हुन्छ, अमिलो अमिलो हुन्छ, मिठो पनि हुन्छ।
0: जस्तो नि अब कतिवटा केरा हामीले देख्छौँ कि बोक्रा बाहिर काँचै हुन्छ तर भित्र पाकिरहेको हुन्छ है। जस्तो यो तपाईँले जति पनि केराको प्रजातिहरू भन्नु भने यसमा चाहिँ कस्तो यसको बाहिरैबाट अब फुलै मतलब त्यसको कसै पाकेको हुन्छ कि अथवा बाहिरबाट देख्दा चाहिँ काँचो खालको पनि हुन्छ कि?
1: हजुर, त्यो जाजी केरा चाहिँ हरियै हुन्छ बाहिर, भित्र मजाले पाकेको पनि हुन्छ। एक खालको एक खालको चाहिँ पहिले भन्छ, फेरि दुई तिन खालको हुन्छ त्यो पनि लामो कोसेकेर। अनि अरू झपरीहरू त मजाले बोटमै पनि पाक्नु सक्छ, अरू पनि पाक्छ बोटमा राख्यो भने त, तर चरा चुरुङ्गीहरूले खान्छ अलिअलि। अनि ठिकै टाइममै हामीले त्यसलाई काट्नुपर्छ, छिप्पिएपछि हामीले काटिहाल्नुपर्छ। त्यो छिप्पिनु हुँदा चाहिँ अब रङ अलिअलि पहेँलो पहेँलो भएपछि हामीले काटिहाल्छौँ।
0: जस्तो

0: यो केराको अब प्रजाति जति यहाँले भन्नुभयो जस्तो झप्परी भयो, जाजी भयो, होइन, चिनी चम्पा भयो, घिउ केरा भयो, होइन, यसको मतलब रोप्ने सिजन चाहिँ कहिले कहिले हुन्छ अलिकति भनिदिनुहोस् न।
1: रोप्ने सिजन त हामीले जहिले अब पानी पर्छ यति बेरै हुन्छ, अनि अगाडि अक्टोबरतिर पनि हामी रोप्छौँ केरा, अक्टोबरतिर रोपेको पनि राम्रो हुन्छ, हामीले दसैँ अगाडि पनि हामी रोप्छौँ। केरा त जहिले रोप्दा पनि राम्रै हुन्छ।
0: जस्तो केरा रोप्दाखेरि नि विशेष त ठाउँ तयारी गर्नुपर्ने हुन्छ, होइन, ठाउँ तयारी गर्नुपर्दा चाहिँ कस्तो पाराले तयारी गर्नुहुन्छ यहाँनिर, कस्तो खालको माटो चाहिँ रुचाउँछ केराले?
1: हजुर, कालो माटो छ भने चाहिँ राम्रो हुन्छ हुनु चाहिँ, तर अब अरू माटोमा पनि हुन्छ। अगाडि नै हामीले खाल्डा खनेर चाहिँ केरा रोप्ने ठाउँमा चाहिँ खाल्डा खाल्डा बनाउँछौँ, र चाहिँ त्यहाँ मलहरू लगाएर चाहिँ हामीले रेडी गरिराखेको हुन्छौँ। हप्ता दिन 15 दिन अगाडि नै रेडी गरेर चाहिँ त्यो मलहरू मजाले त्यहाँ माटोमा मोलेको हुन्छ, अनि मजाको भएको हुन्छ, माटोहरू फुरफुर भएको हुन्छ, मल र माटो मिलेर, अनि त्यसमा चाहिँ हामीले रोप्यौँ भने चाहिँ केराहरू राम्रो आउँछ। 15 दिन पछाडि चाहिँ हामीले रोप्यौँ भने चाहिँ राम्रो आउँछ।
0: हजुर हजुर, जस्तो केराको लागि चाहिँ अब पाखा जग्गा पनि ठिकै हुन्छ कि मतलब प्लेन जग्गा चाहियो कि कस्तो?
1: होइन, पाखा जग्गा पनि राम्रै हुन्छ केराको लागि, प्लेनै मात्रै पनि चाहिँदैन, प्लेनैमा पनि अलिक अग्लो अग्लो बनाएर चाहिँ माटो अलि वरिपरिबाट लाएर अग्लो बनाउनु पर्छ, र मात्रै राम्रो फस्टिन्छ। त्यो भुइँमै रोपेको छ र पानी जामियो भने चाहिँ त्यो केराहरू फेरि मर्छ, घाम र पानी हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ मर्छ त्यो चाहिँ। अनि हामीले अलिक अग्लो अग्लो पारेर चाहिँ चुली चुली बनाउनु पर्छ, अनि त्यस्तो रोपेको ठाउँमा चाहिँ राम्रो हुन्छ।
0: ए, मतलब यसको रोप्ने तरिका पनि हुन्छ है?
1: हजुर,
0: त्यस्तो पारेर रोप्नु पर्ने, जस्तो माटो यहाँले कालो माटो भन्नुभयो,
1: कालो कालो माटोमा चाहिँ राम्रो हुन्छ सबै साग सब्जीहरू पनि, कालै माटोमा चाहिँ राम्रो हुन्छ खासै, तर अब कमेरे पनि हुन्छ, रातो माटो पनि हुन्छ, कतै सबैतिर एकै नासको माटो हुँदैन।
0: हजुर हजुर,
1: आउनु चाहिँ साग सब्जीहरू आउने केराहरू सबै कालो माटोमै राम्रो हुन्छ।
0: मतलब केरालाई अलिक पानी भएको जग्गा पनि चाहियो होला,
1: पानी पनि चाहिन्छ केरालाई त। हजुर,
0: अब सुक्खा ठाउँ छ त्यहाँ पानी छैन भने चाहिँ फेरि
1: हजुर हजुर हुँदैन, त्यो चाहिँ राम्ररी फस्टेर आउँदैन, मर्छ। पानी पनि चाहियो, मल पनि राम्रै लगाउनु पर्छ। अब रोपिसकेर पनि अलिक सरेर मजाले बोट अलिअलि आउनु थालेपछि, अर्को अर्को हाँगाहरू निस्किनु थालेपछि हामीले फेरि मल लगायो भने चाहिँ अझै राम्रो हुन्छ।
0: जस्तो यहाँले भन्नुभयो नि अब केरा रोपेर त्यसको होइन अब जुन हाँगा बिगाहरू आउँछ अथवा त्यसलाई अब मल पानीको व्यवस्थापन राम्रो हुनुपर्छ भन्नुभयो नि, जस्तो यहाँले अब त्यो एकदमै महत्वपूर्ण कुरा राखिदिनु, जस्तो एउटा केरा रोपिसकेपछि कति समयमा चाहिँ त्यसले फल दिन्छ, अब त्यो पोसाउँछ भने?
1: यसपालि हामीले मसिनो बिरुवा रोप्यौँ भने आगु चाहिँ हामीले मल जल राम्रो गरेको छ भने आगुदेखि नै फल्नु थाल्छ केरा।
0: अच्छा, हजुर हजुर, यहाँले अब केराको बिरुवा भनौँ न, बिरुवा चाहिँ कहाँबाट ल्याउनु भएको हुन्छ कि
1: बिरुवा चाहिँ हामी कति चाहिँ अब घरमै त्यो झपरीहरूको चाहिँ हामी घरबाटै उयो गर्छौँ, अनि जाजी केराहरू चाहिँ हामीले सरकारबाट पाएको हुन्छ, अनि त्यो लगेर रोपेर त्यसलाई हामीले जगाएर त्यसको बिरुवाहरू बनाएर सार्छौँ। तर एकै ठाउँमा चाहिँ त्यो केराहरू मजाले फस्टेर धेरै साल चाहिँ हुँदैन, एक साल दुई साल चाहिँ हुन्छ, त्यहाँदेखि चाहिँ त्यो लामो कसा चाहिँ, अनि फेरि त्यसलाई ठाउँ सारेर अर्कै ठाउँमा मजाले फेरि पहिलेकै जस्तो गरेर मलजल गरेर मजाले भने जस्तै गरेर पानीहरू लगाएर मल लगाएर हामीले गर्यौँ भने अर्को ठाउँमा फेरि त्यही केराको बिरुवाहरू सार्दा पनि सर्छ, मजाले आउँछ, फल्छ।
0: हजुर हजुर, एउटा झ्याङमा चाहिँ कतिवटा जस्तो केरा चाहिँ अब पोसाउन सक्छ?
1: पसाउँछ, राम्रो भएको ठाउँमा 10-15 वटा पनि हुन्छ, कोही ठाउँमा अझै बेसी पनि हुन्छ, तर अब हो त्यसरी त्यो भइसकेर 10-20 वटासम्म पनि हुन्छ, त्यो झ्याङमा फलिरहन्छ फलिरहन्छ, पछाडि भएपछि चाहिँ 1-2 वर्ष भएपछि फेरि त्यो लामो कोसा चाहिँ मर्छ। झपरीहरू त वर्षै पछि फेरिरहनु पनि पर्दैन, त्यही एकै ठाउँमा रोपिरहँदा पनि राम्रो भइबस्छ। त्यसलाई गोडमेल चाहिँ राम्ररी गरिरहनु पर्छ, अलिअलि मलहरू लगाइदिइरहनु पर्छ, अनि पानीहरू अलिअलि लगाइदिइरहनु पर्छ पानी नभएको टाइममा। त्यसो गऱ्यो भने चाहिँ झपरीहरू घिउ केराहरू चाहिँ सारिरहनु पर्दैन, हामीले लामो कोसा केरा चाहिँ सारिरहनु पर्छ।
0: जस्तो केरामा अब विशेष गरेर यो गबराहरू लाग्ने पनि सुन्नुमा आउँछ है, अब के गर्दा चाहिँ गबरा लाग्छ र यहाँहरूकोतिर चाहिँ कतिको छ त्यस्तो?
1: हामीले चाहिँ अब के अरे काँचो मलहरू लगायौँ भने चाहिँ गबरा लाग्छ, छिटै लाग्छ, बोटमै कलिलैमा पनि लाग्छ। अब हामीले अनि हँसियाले पनि यसरी कच्चा हँसियाले पनि नकाट्नु भनेर चाहिँ भनेको सुनेको थियो र, अनि हामी चाहिँ त्यसरी अब त्यो पसाउन आँटेको केराहरूलाई हामीले बाख्राहरूलाई घाँस हाल्छौँ, कहिले के गर्छौँ, हो त्यस्तो चाहिँ हामीले गर्नु नहुँदो रहेछ। त्यस्तो हुँदा चाहिँ राम्ररी फस्टेर पनि आउँदैन केरा, मासिँदो रहेछ, काट्नु नहुँदो रहेछ त्यो।
0: जस्तो अब यो केराको पत्ताहरू

0: आएको छ भने नयाँ ठाउँमा फेरि हामीले त्यसरी नै मलजल गरेर रोपिदिउँ र पानी सानी लगाइदिउँ मल लगाइदिउँ भने चाहिँ फेरि त्यही बिरुवाहरू पनि उम्रेर राम्ररी फल्छ।
1: भनेपछि अब हेर्दाखेरि केरामा त्यस्तो बेसी स्याहार छैन, अब एकताल अब मल पानी
0: हजुर साग सब्जीमा जति बेसी स्याहार्नु पर्दैन हामीले, केराहरू चाहिँ पानी मल लगाइदियो टाइम टाइममा अनि अलिअलि अब झारपातहरू लहराहरूले छोपेको छ भने गोडगाड पारे कोही कोही बेला भइहाल्छ, सजिलै हुन्छ।
1: जस्तो अब कुनै केरा पोसाउँछ नि, पोसाएपछि कति समयमा चाहिँ यहाँले त्यसलाई पकाउनु मान्नुहुन्छ?
0: 5-6 महिना लाग्छ नि
1: पोसाएर।
0: हजुर पोसाएर छिप्पिनु पर्यो। असारमा हाम्रो केरा पसाएको छ भने हामीले ठिकै दसैँतिर हामीलाई ठिकै हुन्छ।
1: अच्छा हजुर, जस्तो त यो चाहिँ अब एउटा सिजनलै हो भनौँ है, यहाँको जति पनि अब केराको प्रजाति छ नि यो चाहिँ अब जस्तो असारमा कुनै पोसाउँछ होइन, कुनै अरू महिनातिर नि त पोसाउँछ,
0: जहिले पोसाउँछ केरा त।
1: मतलब भनेपछि यो 12 मास भइबस्छ?
0: 12 मास हुन्छ। जाडो महिनामा चाहिँ अलिक फस्टेर मजाले ठुल्ठुलो घरीहरू कुनै केरा पनि हुँदैन।
1: हजुर
0: जति गर्मी भयो हाम्रो एरियातिर चाहिँ जति गर्मी छ त्यति बेर चाहिँ ठुल्ठुलो घरीहरू लाग्छ।
1: ए हजुर हजुर,
0: जाडो महिनामा चाहिँ सानो सानो घरीहरू।
1: हजुर हजुर, जस्तो अब तपाईँले जब केरा पसाउँछ होइन, केरा पसाएर तपाईँको जब छिप्पिसक्छ नि, कतिको छिप्पिएपछि चाहिँ तपाईँले त्यसलाई पकाउनुमा हाल्नु सक्नुहुन्छ अथवा कि बोटमै पकाउनुहुन्छ कि?
0: होइन बोटमै पनि पाक्छ पाक्नु त, तर चरा चुरुङ्गीहरूले खान्छ भनेर हामी चाहिँ केराको कोसामा पाटा पाटा हुन्छ, त्यो पाटाहरू चाहिँ पुरा छिप्पिएर तिखो तिखो भएको हुन्छ।
1: हजुर,
0: अनि त तल टुप्पोमा चाहिँ सानो सानो कालो कालो झुर्का हुन्छ, त्यो झुर्काहरू झर्छ कति फेदफेदको त जम्मै झर्छ, अनि उँभो उँभोको चाहिँ अब टुप्पो टुप्पोको त्यति मजाले छिप्पिएको हुँदैन र चाहिँ त्यो चाहिँ हामी अनि निकाल्छौँ आफै हातले, र अनि त्यो निस्केपछि चाहिँ राम्रो छिप्पिन्छ, अलिअलि पहिलो पहिलो हुनु थालेपछि चाहिँ हामी काट्छौँ। बेसी पकाउन बोटमै पकाएर काटौँ है भन्यो भने चाहिँ चरा चुरुङ्गीहरूले खान्छ, अनि कोही बेला त खान्छ कोही बेला चाहिँ त्यसरी काट्छौँ।
1: हजुर हजुर, जस्तो अब यहाँहरू त एउटा केरा खेती मतलब व्यवसायकै रूपमा गरिरहनु भएको छ होइन, फल्दाखेरि जस्तो यहाँहरूलाई अब गाउँघरबाट अब कसैमा छैन त्यहाँबाट डिमान्डहरू आउँछ कि अथवा कहीँ तपाईँहरूले लगेरै बेच्नुपर्ने हुन्छ कि कस्तो के हुन्छ त्यो?
0: हजुर हामी केराहरू गाउँमै दाजुभाइ दिदी बहिनीहरू आउनुहुन्छ अनि उहाँहरूलाई नै हामी दिन्छौँ, घरिघरि नै हामी बेच्छौँ, बजारमा पनि लगेर बेच्छौँ। अब धेरै भयो उनीहरूले लगेनन् भने केही भएर लगेनन् भने हामी बजार पनि लगेर बेच्छौँ, दर्जन दर्जनको हिसाबमा बेच्छौँ।
1: ए हजुर हजुर, मतलब यसको मार्केटिङ राम्रै छ केराको?
0: केराको राम्रै छ मार्केटिङ।
1: हजुर हजुर, जस्तो यहाँले अब केरा चाहिँ एउटा व्यवसायकै रूपमा खेती गर्न थाल्नु भएको चाहिँ कति भयो?
0: 5-6 वर्ष भयो केरा चाहिँ।
1: 5-6 वर्ष भयो है। जस्तो यहाँले अब केरा खेती नै गर्छु म, अब यसकोबाट मलाई आमदामी हुन्छ भनेर चाहिँ कहाँबाट यसको ज्ञान पाउनु भयो अथवा कसैले भन्नुभयो?
0: त्यो चाहिँ अब हामीले पहिले पहिले अब अलिअलि हामीलाई सरकारहरूले बाँड्नुभयो केरा चाहिँ, अनि बाँड्दाखेरि चाहिँ हामीले थाहा पायौँ, बाँड्नु भयो बिरुवा अनि कसरी रोप्नु भन्दाखेरि चाहिँ अलिअलि हामीलाई ट्रेनिङहरू पनि गराउनु भयो सरहरूले, यस्तो यस्तो खाल्डा खन्नुपर्छ अनि यसरी मल र माटो राखेर निकै पुरानो भएपछि अनि 10-12 दिन भएपछि त्यो मल र माटो फिटेर राखेको पाक्छ पनि मजाको हुन्छ अनि त्यहाँदेखि चाहिँ रोप्यो भने राम्रो हुन्छ भन्नुभयो, अनि हामीले त्यसरी नै रोप्न सिक्यौँ अनि बेचबिखान पनि गर्न थाल्यौँ।
1: हजुर हजुर, जस्तो त्यहाँबाट यहाँले व्यवसायको रूपमा लिन थाल्नु भयो, अब सुरुवातमा यहाँलाई कतिको परेशानी आयो, सुरुवातमा यहाँले रोप्दै जाँदा अब कति फ्रस्ट्रेसन होला अथवा घर परिवारबाट यहाँलाई कतिको त्यतिखेर प्रेसरहरू आयो कि अथवा सहयोग भयो कि कस्तो के भयो?
0: पहिले पहिले त अब त्यति सही भएन,
1: हजुर
0: हामीले पनि गर्न जानिनौँ कसो कसो गरेर गर्नु पर्थ्यो, त्यति अब अलिअलि ट्रेनिङ गरेको भरमा त्यहाँबाट पछाडि पछाडि गर्दै लगेपछि आफै जान्यौँ, आफै गर्न जान्यौँ, त्यो बिरुवाहरू बनायो अनि सार्यो अर्को नयाँ ठाउँमा सार्यो, त्यसरी नै मलजल गरेर पानीहरू लगाएर अनि सार्यो, पानी नभएको बेलामा पानी लगाइदियो, भएको बेलामा त पर्दैन, अनि टाइम टाइममा बोटहरू अलिक गाँचिएर आएपछि फेरि एकताल मल लगाइदियो बिचमा भने अलिक पछाडि लगाइदियो भने अनि त्यसमै मजाले फस्टेर आउँछ, कति गबरा लाग्ने चान्स पनि हुन्छ कतिवटा केरा त, त्यो लामो कोसामा चाहिँ अलिक बेसी लाग्छ, अरू झपरीहरूमा चाहिँ त्यति साह्रो गबराहरू पनि लाग्दैन।
1: हजुर हजुर,
0: त्यो चाहिँ हामीले पत्तै काटेर बाख्राहरूलाई हाल्दा पनि त्यो बिग्रिँदैन, त्यो चाहिँ राम्रो रहिरहन्छ त्यसको चाहिँ।
1: अच्छा हजुर हजुर, जस्तो यहाँले अब जुन चाहिँ केरा पसाइसकेपछि होइन त्यसलाई अब केरा त तपाईँले पकाउनुमा हाल्नुहुन्छ, जस्तो त्यसको बोट चाहिँ के को प्रयोगमा गर्नुहुन्छ?
0: त्यसको बोट चाहिँ हामीले गाई बस्तुलाई त्यसै चाना बनाएर पनि दिन सक्छौँ, अनि खोले मजाले गाईलाई पकाएर मजाले भुस पिठो लगाएर हामीले खोले बनाएर पनि दिन सक्छौँ।
1: हजुर हजुर,
0: तर त्यसको त्यो जुनसुकै केरा चाहिँ अब जाजीहरूको चाहिँ बेसी हामीले खोलेहरू दिनु हुँदैन।

0: त्यो चाहिँ हाम्रो गाईहरू अलिक ज्वरो आउँदो रहेछ, चिसो बेसी हुँदो रहेछ, ज्वरो आउँदो रहेछ,
1: पानीको मात्रा बेसी हुन्छ,
0: हजुर बिमारी हुँदो रहेछ। अरू अरू त्यो झपरीहरूको चाहिँ केही पनि हुँदैन, खोलेहरू दिँदाखेरि राम्रै हुन्छ।
1: हजुर हजुर, भनेपछि लगभग अब बोट पनि तपाईँहरूको खेर गएन?
0: हजुर बोट पनि खेर गएन, पात पनि गाईले पनि खान्छ, बाख्राहरूले पनि खान्छ, पात पनि खेर गएन।
1: हजुर हजुर
0: हजुर, पातहरू पनि मजाले मसिनो काट्यो मिसिनमा भने खोले पनि भइहाल्छ।
1: हजुर हजुर,
0: केही पनि खेर चाहिँ जाँदैन।
1: जस्तो यहाँले भन्नु भने गबराको कुरा भयो, अब गबरा त त्यस्तो बेसी त लाग्दैन, यो बावजुद अरू केरालाई के के रोगहरू यहाँले अनुभव पाउनुभयो?
0: केरालाई त अब त्यही गोबरा लाग्छ, अनि यसरी नै बोट मर्छ, त्यतिकै त्यतिकै गोबरा नलाग्यो भने बोट कस्तो भएर चाहिँ मरेर जान्छ, अनि सार्नुपर्छ त्यसलाई चाहिँ, कि नयाँ बिरुवा ल्याएर फेरि रोप्नुपर्छ।
1: मतलब बिरुवाहरू चाहिँ यहाँले अब लगभग अहिले त अब घरबाटै यहाँले जति छ त्यसलाई नै सार्नुहुन्छ होइन?
0: हजुर हजुर, केराको बिरुवा सबै आफै घरमै बनाउँदै हामी सार्दै रोप्छौँ। फर्स्ट फर्स्टमा हामीले अलिअलि पाएको थियौँ, अनि त्यसलाई नै हामीले राम्ररी युज गरेर चाहिँ त्यही बिरुवाहरू सारेर नयाँ नयाँ ठाउँमा सार्नुपर्छ, अनि त्यसो गर्दा चाहिँ राम्रो हुन्छ।
1: हजुर, जस्तो केरा लगाएको जगामा केराबारीभित्र अरू केही
0: हजुर सकिन्छ, त्यसमा हामीले खोर्सानीहरू रोप्नु पनि सक्छौँ, अलिक पातलो पातलो गरेर केरा लगाएको ठाउँमा खोर्सानीहरू रोप्छौँ, बैगुनहरू सागसब्जीहरू के लगाउँछौँ हामी यस्तोमा।
1: हजुर हजुर, अच्छा तपाईँ मात्रै हो कि अरू पनि गाउँघरमा यसरी केरा खेती गर्ने हुनुहुन्छ?
0: छौँ हामी, अलिक पहिलेदेखि अलिअलि गर्ने निकै छौँ, गान्तोकहरूले पनि लान्छन्, को साथीहरूको त गान्तोकहरूले पनि थुप्रो ल्याउँछन्, कतिले सिङताम ल्याउँछन्, आटै पिछे ल्याइदिन्छन्, बेचेर लगिदिन्छन्, अब कति कति त आउँदैन।

0: रोप्छौँ, बैगुनहरू, सागसब्जीहरू के के लगाउँछौँ हामी यस्तोमा।
1: हजुर हजुर, अच्छा तपाईँ मात्रै हो कि अरू पनि गाउँघरमा यसरी केरा खेती गर्ने हुनुहुन्छ?
0: छौँ हामी, अलिक पहिलेदेखि अलिअलि गर्ने निकै छौँ। गान्तोकहरूले पनि लान्छन्, साथीहरूको त गान्तोकहरूले पनि थुप्रो ल्याउँछन्, कतिले सिङताम ल्याउँछन्, आँटै पिछे ल्याइदिन्छन्, बेचेर लगिदिन्छन्। अब कति कति त आउँदैन,
1: गाउँमै आएर केही ट्रेनिङहरू पाउनु, जस्तो केराको एउटा ट्रेनिङ पाइहाल्नु भयो, केरा रोप्नु, त्यो बावजुद अरू यहाँले के के ट्रेनिङ पाउनु भएको छ?
0: एउटा ट्रेनिङ चाहिँ अर्ग्यानिक मल बनाउने ट्रेनिङ गरे।
1: हजुर,
0: त्यो चाहिँ हामीले फर्स्टमा गाउँ 10 लिटर जस्तो एउटा ठुलो डब्बामा लिएर चाहिँ, अनि हामीले त्यसमा लेकमा अङ्गेरी पाउँछ, त्यो अङ्गेरी कुटेर, अङ्गेरी ल्याएर अङ्गेरीको पत्ताहरू, त्यहाँदेखि तितेपाती ल्याएर तितेपातीको पत्ताहरू, त्यहाँदेखि पिरेउन्यु, लसुन, त्यहाँदेखि डल्ले खोर्सानी, हो त्यो चाहिँ मसिनो गरी हामीले ठुलो सिलौटामा पिसेर चाहिँ मजाले बनाएर चाहिँ त्यो गौतमा लगाएर चाहिँ 22 दिनसम्म राख्नु, बिचमा चाहिँ पर्दो रहेछ, अनि त्यसरी मैले त्यो पनि गरेको। अनि त्यो चाहिँ हामी 20 दिनसम्म राखेर बिचमा खेप खेप चलाउनु, खोलेर यसो चलायो मजाले, अनि फेरि छोपिदिइहालेर चाहिँ त्यसरी नै शीतल ठाउँमा राख्यो, घाम नभएको ठाउँमा 22 दिनदेखि उता चाहिँ हामीले त्यो दबाई बनाएको 1 लिटर निकाल्यो भने 6-7 लिटर पानी लगाएर 4-5 लाउँदा पनि हुन्छ, 7 लिटर लाउँदा पनि हुन्छ, लगाएर चाहिँ हामीले त्यो चाहिँ सागसब्जीमा फेदमा पनि लगाइदिउँ भने त्यो पनि मजाले फस्टेर कमिलाहरू लाग्दो रहेनछ, मजाले आउँदो रहेछ। अनि अब साह्रै कमिलाहरू के किरामिराले डल्लो पारेको छ, पातहरू, बैगुनको पात, अब बिउको पातहरू डल्लो पार्छ बेसी जस्तो, हो त्यस्तो चाहिँ छ भने, अनि हो त्यो चाहिँ हामीले मजाले स्प्रे गऱ्यौँ, सानो मिसिनमा स्प्रे गरिदिउँ भने त्यो किरामिराहरू पनि मर्दो रहेछ। मैले त्यो अनुभव गरेको।
1: यहाँले एकदम महत्त्वपूर्ण कुरा राख्नुभयो
0: त्यो पनि। अनि हामीले अब आलुहरू रोप्छौँ, आलुहरू रोप्दाखेरि अलिकति तोरीको पिना कुटेर चाहिँ हामीले त्यो होली होलीमा लगायौँ भने पनि मजाले कमिलाहरू पनि लाग्दो रहेछ, फस्टेर बोट पनि मजाले फस्टेर आउँदो रहेछ, आलु पनि दामी फल्दो रहेछ आलुको लागि पनि।
1: ए अच्छा अच्छा अच्छा, मतलब जुन चाहिँ कीटनाशक
0: किराहरू
1: सबै हाम्रो राज्य जैविक भएको कारणले गर्दा होइन, अब बाहिरबाट हामीले केही यस्तो कीटनाशकहरू युज गर्न सक्दैनौँ, तर यहाँले अब यसरी घरमै बनाएर ट्रेनिङ पाएर गरिरहनु भएको छ। र यो ट्रेनिङ चाहिँ तपाईँहरूले ग्रुपमै पाउनु भएको थियो, एसएचजीमै?
0: एसएचजीमै पाएको थियो।
1: अच्छा, जस्तो यो कीटनाशक चाहिँ तपाईँहरूले जुनै पनि खेतीलाई, जुनै पनि सब्जीहरूलाई लाउन सक्नुहुन्छ?
0: हजुर, जुनै सब्जीलाई पनि लगाउँदा हुन्छ, त्यो चाहिँ हामीले जे गरे पनि।
1: हजुर हजुर,
0: अब केराहरूलाई पनि हामीले त्यस्तो बनाएर लगाइदिउँ भने राम्रो हुन्छ, आउँदो रहेछ। मैले पनि अब गरेर मात्रै, भोगेर मात्रै त्यो चाहिँ भनेको।
1: त्यही त, त्यही त, जस्तो केरा बावजुद नि यहाँले अरू चाहिँ फलमा चाहिँ के गर्नुहुँदैछ खेती अहिले?
0: हजुर, मेवा गरेको छ।
1: हजुर,
0: अनि एभोकाडोहरू पनि छ अलिअलि, निम्बुहरू अलिअलि लगाएको छ।
1: अच्छा, निम्बु है?
0: हजुर,
1: निम्बु मेवाहरू है?
0: हजुर,
1: जस्तो मेवा चाहिँ हाइब्रिड कि लोकल?
0: हाइब्रिड, अलिअलि बिरुवाहरू हामीलाई दिनुभएको थियो, सरकारबाट पाएको थियौँ हामीले, र चाहिँ हाइब्रिडबाट पनि गरेको छ, अनि आफ्नै बस्तीकै अब डल्ले मेवाहरू, हाइब्रिडको चाहिँ लामोहरू हुन्छ, राम्रो छ, यता बस्तीको चाहिँ डल्लो डल्लो
1: हुन्छ। जस्तो मेवा चाहिँ यहाँले अब बेच्दाखेरि केजीको हिसाबले बेच्नुहुन्छ है?
0: हजुर, गोटाको हिसाबले बेच्छौँ। हजुर, मेवा त दामी मजाले बिक्छ।
1: हजुर हजुर, किनभने मेवा त अब एकदमै औषधीय गुण पनि मानिन्छ, अब जुनै पनि फलफुल आफ्नो आफ्नै एउटा।
0: अझै मेवाको चाहिँ अब डायबिटिज पेसेन्टहरूलाई युरिक एसिडहरू बढ्दाखेरि काँचो मेवा खानु अरे नि त, बिहान बिहान फसफसमा पानी पनि नखाइकन एक चाना बिहान बिहान खानु अरे काँचो मेवा भनेर, अनि त्यसको लागि पनि राम्रो हुन्छ मेवा चाहिँ।
1: अच्छा, मतलब यहाँहरूले काँचो पनि बेच्नुहुन्छ?
0: हजुर, काँचो पनि किन्नुहुन्छ।
1: अच्छा हजुर हजुर, जस्तो मेवा यहाँले हाइब्रिड मेवा भन्नुभयो, अब एउटा मेवा तपाईँले जब रोप्नुभयो होइन, त्यहाँबाट अब कति महिनामा चाहिँ फल्नु थाल्छ त्यो मेवा?
0: त्यो हाइब्रिड गरेको त छिटै फल फलिहाल्छ।
1: हजुर,
0: हामीले अब यहीँ बिउ उब्जाएर गाउँमै घरमै उब्जाएर रोपेको चाहिँ अब अलिक ढिलो हुन्छ।
1: अच्छा, जस्तो हाइब्रिड गरेको चाहिँ कति?
0: हाइब्रिड गरेको त अब हामीले बिरुवा ल्यायौँ भने 4-5 महिनामा त फलिहाल्दो रहेछ।
1: अच्छा हजुर हजुर,
0: मजाले मल पानी गरेर मजाले मिलाएर रोपेको छ भने चाहिँ
1: 4-5 महिनामा फल्छ है? र एउटा बोटले कति टाइमसम्म चाहिँ फल दिनु सक्छ?
0: त्यो हाइब्रिड गरेको चाहिँ त्यत्रो लामो समयसम्म बस्दैन।
1: हजुर,
0: हामीले अब यहाँ बस्तीमै गरेको डल्लो डल्लो खालको हुन्छ, डल्लो तिनीहरू चाहिँ अलिक पछिसम्म 2-3 वर्ष पनि रहन्छ त्यो चाहिँ।
1: हजुर हजुर,
0: त्यो हाइब्रिड गरेको चाहिँ 1 वर्षैसम्ममा सबै मरिहाल्छ, के क्लाइमेट मिल्दैन के।

0: हुन्छ।
1: ए अच्छा अच्छा, अहिले निकै लाउनु भएको छ मेवाहरू पनि।
0: हजुर हजुर,
1: भनेपछि यहाँले अब केरा भयो, मेवा भयो, एभोकाडो पनि भन्नुभयो है।
0: हजुर, अलिअलि लाउँछु।
1: एभोकाडोको पनि अहिले निकै अब डिमान्डमा छ होइन।
0: हजुर, डिमान्ड अझै बिरुवाहरू माग्दैछौँ होइन।
1: हजुर हजुर,
0: बिरुवाहरू पायो भने रोपौँ भनेर।
1: हजुर हजुर,
0: जग्गाहरू अब राम्रो छ।
1: हजुर,
0: गऱ्यो भने त हुन्छ नि।
1: हजुर हजुर, हो नि। अन्त यो सबै कुराहरू गर्दा अब खटिनु पर्ने हुन्छ। यहाँ स्वयं त खटि नै रहनु भएको छ, परिवारबाट पनि यहाँलाई कतिको सहयोग छ?
0: परिवारले पनि सहायता गर्नुहुन्छ, छोराछोरीले पनि गोडमेल गर्न सघाउनुहुन्छ, हस्बेन्डले पनि सघाउनुहुन्छ, सबै थोक गर्नुहुन्छ।
1: हजुर,
0: अब साग सब्जी लाउँदा जोतजात गर्न ओर्न सघाइदिनुहुन्छ। कोपीहरू पनि रोपिन्छ, ब्रोकाउलीहरू के के टाइम टाइमको सिजनको सब्जी हुन्छ।
1: हजुर,
0: अनि त्यो लगाउँदाखेरि सघाउँछौँ, तर हामीलाई त समस्या त्यही सङ्ख्या किरा
1: सङ्ख्या किरा है। हजुर हजुर, जस्तो अब सब्जीको कुरा गर्नुपर्दा यहाँले सिजनल सब्जीहरू सबै लाउने गर्नुभएको छ है? सिजनल सब्जीमा जस्तो कोपी ब्रोकाउली भयो,
0: टाइमै पछिको लगाउँछौँ। अब अहिले त बैगुन बिँहरू खोर्सानीहरू त्यस्तै छ, सिमलहरू यस्तो अब तरुलमा।
1: मतलब यहाँले सबै कुरालाई मिलाएर एउटा वृहत रूपमा होइन, किनभने एउटा व्यवसायकै रूपमा यहाँले लिएर गइरहनु भएको छ होइन। जस्तो पानी मलको त व्यवस्था पनि यहाँसम्म राम्रै छ है।
0: मल त अब हामी घरमै बनाउँछौँ, चिलाउनेको पत्ताहरू सोरेर, अनि हामीलाई त्यो बनाउन सिकाउनु भएको थियो, पहिले ट्रेनिङ गराउनु भएको थियो।
1: हजुर हजुर,
0: त्यसरी पनि त्यो सोतरहरू सोरेर चाहिँ मलमा राखेर, अनि हामीले माथिबाट त्यो के त्यो पाउँछ हो त्यो छर्यो भने, अनि छोपिदिइराख्यो भने त्यो मल बनिन्छ, त्यसको पनि मल हुन्छ। अब मलै गाई नपाल्नेहरूले बनाउँदा पनि त्यसरी हुन्छ।
1: हजुर हजुर, मल भइहाल्छ है,
0: पुगिहाल्छ।
1: पानीको पनि व्यवस्था पनि राम्रै छ,
0: राम्रै छ। अहिले त
1: पानीको व्यवस्था पनि हजुर राम्रो छ है,
0: राम्रो छ।
1: मलहरू मतलब आफै पनि त्यसरी बनाउनुहुन्छ, अब गाई बाख्रा पाल्नु भएको छ है, त्यसले व्यवस्था पनि राम्रो भइहाल्छ। यहाँले अब सिजनल सब्जीहरू पनि गरिरहनु भएको छ भन्नुभयो होइन। अब यो सब्जीहरू सबै यहाँले बजारतिरै लगेर बेच्नुहुन्छ कि घरमै किन्न आउनुहुन्छ कि?
0: हजुर, कतिवटा सब्जीहरू घरमै पनि लान आउनुहुन्छ, लानुहुन्छ। कम्ती कम्ती छ भने घरबाटै लगिहाल्नुहुन्छ, अब धेरै भयो भने हामी यहाँ सिङतामहरू लगेर पनि बेच्न सक्छौँ।
1: हजुर हजुर, यहाँहरूको अब नजिकको बजार चाहिँ सिङताम पर्यो।
0: हजुर, सिङताम पर्छ, याङयाङ पर्छ।
1: हजुर हजुर,
0: याङयाङ लगेर पनि बेच्छौँ।
1: हजुर हजुर, घरमै पनि अब
0: घरमै पनि अब किन्न आउनुहुन्छ।
1: हजुर हजुर,
0: हाम्रै साथीहरू एसएचजीको साथीहरू पनि आउनुहुन्छ किन्न।
1: हजुर हजुर,
0: अनि फाल्टै पनि आउनुहुन्छ।
1: हजुर,
0: अनि उहाँहरूले पनि यता कसैले गान्तोक ल्याएर बेच्नुहुन्छ, कसैले सिङतामा बेच हाटको दिन ल्याएर बेच्नुहुन्छ। अनि हाम्रो सागसब्जीहरू त बिक्छ।
1: मतलब यो तपाईँले सब्जीको कुरा गर्यो नि, सिजनल सब्जीहरू जति भन्नु भने, यो चाहिँ अब तपाईँले पहिलेदेखि नै गर्नु थाल्नु भएको सब्जी खेतीहरू पनि?
0: थुप्रै वर्ष भयो, 10-12 वर्ष भयो होला सर सब्जीहरू गरेको। यो गर्नु अगाडि चाहिँ हामी त्यतिकै यो गर्दैथ्यौँ, खेतीपातीहरू मकै सकै गर्थ्यौँ।
1: हजुर हजुर,
0: सागसब्जीहरू त्यति लाउँदैनथ्यौँ, मकैहरू बेसी लाउँथ्यौँ। मकैको सिजनमा मकै, अनि पछाडि फेरि अर्थो के हुन्थ्यो त्यही धानहरू गर्ने धान गर्थ्यौँ। अहिले चाहिँ अब सागसब्जीहरू बेसी गर्छौँ।
1: हजुर, त्यसरी यहाँले सबै कुरालाई समग्रमा लिएर होइन, मिश्रित तपाईँले खेती साथै यो फलफुललाई यसरी लिएर गर्दै गइरहनु भएको छ है। यो एकदमै यहाँको एउटा सराहनीय कार्य हो र सबै परिवार मिलेर, किनभने अब अहिले खेतीपाती लुप्त हुँदै गइरहेको छ, अब अहिलेको जेनेरेसनलाई त खेतीपाती के हो भन्ने कुरा पनि थाहा छैन, तर यहाँहरू सबै परिवार मिलेर विशेष यहाँले अब अगुवाई गरेर होइन यसरी यो खेतीपाती फलफुल खेती भयो, तपाईँको सब्जी खेती भयो गर्दै आइरहनु भएको छ। पक्कै पनि यो आजको कुराकानीले श्रोतावर्गलाई पनि केही जानकारी हुन गयो भन्ने हामी आशा राख्छौँ। जस्तो यहाँले अब सब्जीको अघि हामीले जिक्र गर्दै गर्दा होइन, हामीले जुन यहाँले कीटनाशक बनाउनुहुन्छ त्यसको कुरा गर्दै गर्दाखेरि आलुको पनि यहाँले जिक्र गर्नुहुँदैछ, जस्तो आलुहरू पनि यहाँले रोप्नुहुन्छ है?
0: हजुर हजुर, आलु पनि रोप्छु म, 4-5 मन जस्तो भयो यसपालि चाहिँ।
1: ए हजुर हजुर
0: हजुर, अस्ति अलिअलि असिना परेको थियो, अनि खन्न अलिक ढिलो रोपेछु र चाहिँ खन्दा चाहिँ अलिक कुहिन्छ।
1: हजुर हजुर, आलु चाहिँ तपाईँले हिउँदे बर्खे दुइटै रोप्नुहुन्छ?
0: हिउँदे मात्रै रोप्छु,
1: हिउँदे मात्रै रोप्नुहुन्छ है। अब कति जग्गा
0: यति बेर, अब अस्ति फागुनतिर खन्यौँ हामीले, फेब्रुअरी मार्चतिर खन्यौँ, कसैले फेब्रुअरी कसैले मार्चतिर।
1: हजुर हजुर,
0: मैले मार्चमा खने।
1: अच्छा हजुर हजुर, त यहाँ एक अब एसएचजीमा पनि भएको कारणले गर्दा होइन, एसएचजीबाट यहाँले लोनहरू निकालेर पनि कतिवटा खेतीपाती गर्दाखेरि होइन यहाँलाई सजिलो भइरहेको होला, त्यो पनि गर्ने गर्नुभएको छ?
0: हजुर हजुर, एसएचजीबाट निकै सजिलो भइरहेको छ अहिले हामीलाई। पहिले पहिले त हामीलाई अब एसएचजी नहुँदा साह्रो पर्थ्यो, हुनु त थियो तर त्यस्तो साह्रो सजिलो खालको भएको थिएन हामीलाई। त्यहाँदेखि एसएचजी अहिले नर्लेप भइकन

0: देखि चाहिँ हामीलाई सजिलो भयो, हामीले सबै थोक सिक्यौँ, जान्यौँ, साथीभाइ भेला भयो, क्यारे गऱ्यौँ, अनि पैसा रुपियाँहरू हामीले अलिअलि अलिअलि गर्दै डिपोजिट गर्दै ओर्दै गरेर अनि अलिअलि हामीलाई सहयोग पनि गर्नुभयो। त्यहाँदेखि हामीलाई त्यतिकै सागसब्जी रोप्ने बेलामा हामीले लोनहरू माग्दा दिनुहुन्थ्यो हामीले, अनि लोनहरू गरेर पनि सागसब्जीहरू रोप्थ्यौँ, बेच्थ्यौँ, अनि त्यही बेचेकोबाट इन्कम आएकोले फेरि बिउहरू किन्यो अर्यो, अनि फेरि हामीले अर्को फसल लगायो। त्यसो गर्दै गर्दै हामीले एसएचजीबाट पेसारहरू रोप्यौँ, लोनहरू एसएचजीबाटै ल्याउँछौँ, बाख्राको पनि ल्याउँछौँ, गाईको पनि ल्याउँछौँ, अनि मलहरू हुन्छ, अनि तिर्यो फेरि क्यारे, त्यो तिरिसक्यो त्यहाँबाट इन्कम आएकोले फेरि बिउ पल बिउ किन्यौँ। पहिले त हामीले पैसा रुपियाँ हुँदैन थियो अन्त लोनै लिएर गर्थ्यौँ, अहिले अलिअलि इन्कमहरू भएपछि बिउ पल बिउहरू किन्छौँ, कति अलिअलि बिरुवाहरू पायो भने किनेरै ल्याएर रोप्छौँ।
1: जुन ग्रुपमा आइकन यहाँले होइन कतिवटा कामहरू गरिरहनु भएको छ, यहाँ साथसाथै अरू सदस्यले पनि भन्ने कुरा यहाँले राखिदिनु भयो, यसको लागि यहाँलाई फेरि पनि धन्यवाद दिँदै र जति पनि आज यहाँसँग कुराकानी भयो यो कुराकानीले श्रोतावर्गलाई पनि केही जानकारी हुन गयो भन्ने हामी आशा राख्न चाहन्छौँ। यहाँलाई अब सोध्नुपर्ने कुरा त धेरै थियो तर अब कार्यक्रमको पनि हामी अन्त्यतिर आइपुगेका छौँ र त्यसैले अन्त्यमा जाँदा जाँदै जति पनि रेडियो सुनिरहनु भएको श्रोताहरूलाई छोटो शब्दमा के भन्न चाहनुहुन्छ?
0: सबैलाई म यसो भन्छु, तपाईँहरू पनि सबैजनाले गर्नुहोस्, यसरी नै अर्ग्यानिक क्यारे दबाईहरू बनाएर आफै लगाउनुहोस्, मजाले गर्नुहोस्, मलजल गरेर, पानी छैन भने पनि कतैबाट मिलाएर, तपाईँले पानीहरू मिलाएर भए पनि लगाएर मलजल गरेर गर्नुभयो भने तपाईँहरूलाई पनि राम्रो इन्कम हुन्छ। दबाई पानीहरू पनि आफै बनाउन सिक्नुभयो भने त्यही दबाई पानीहरू पनि हामीले युज गरेर लगायौँ र हाम्रो राम्रो भएको देखियो भने सबै अरूहरूले पनि किनेर आफै बनाएर पनि लाउनुहुन्छ, कतिजनाले किनेर पनि लगाउनुहुन्छ, सबैजनाले गर्यो भने हुँदो रहेछ भन्ने सुझाव दिन चाहन्छु।
1: हजुर हजुर, एकदमै महत्वपूर्ण, यहाँले छोटो शब्दमा महत्वपूर्ण सन्देश दिनुभयो र यहाँको यतिका व्यस्तता समय बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आकाशवाणी गान्तोक सम्म आएर यतिका महत्वपूर्ण जानकारी दिनुभयो, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: धन्यवाद।
1: त श्रोता, यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो लोअर श्रीपताम नाम्ची जिल्ला निवासी कृष्ण कुमारी ढकालज्यूसँगको कुराकानीलाई। उहाँ एक प्रगतिशील नारी कृषक हुनुहुन्छ र आजको कार्यक्रममा समेटेका कुराकानी यति नै। हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ, तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी एक साधारण सूचना। स्थानीय मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक साथै वरपरका क्षेत्रहरूको अधिकतम तापमान 21.5 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 17.2 डिग्री सेल्सियस र वर्षा 19.6 मिलिमिटर रेकर्ड गरियो। आउँदो 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा प्राय बादल छाउनका साथै फटफुट वर्षा हुने सम्भावना विभागले जनाएको छ। सुने हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

श्रोता यो सुन्नुहोस् अब उसो प्रसारण गर्ने कार्यक्रमहरूबारे जानकारी। अहिले 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 अनि 7 सुन्नुहुनेछ जिल्ला समाचार पत्र क्रमैले नेपाली अनि लेप्चा भाषामा। 7:05 लिएर उपस्थित हुनेछौ कार्यक्रम सिमानाका कथा। 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। यसरी नै 7:35 प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 समय रहनेछ कार्यक्रम गीत गजलको, जस अन्तर्गत श्रोताहरूले आज सुन्नुहुनेछ गायक कलाकार राजकुमार रिजवी अनि राजेन्द्र मेहताको आवाजमा सजिएका केही गजलहरू। 8:30 लिएर उपस्थित हुनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत उस्ताद बरकत अली खाँद्वारा शास्त्रीय गायन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट अनि 9:30 नेशनल साइन्स म्यागजिन विज्ञान भारत। आकाशवाणीको गान्तोक केन्द्रबाट 10 हामी यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू सुनाएर। यसरी नै हाम्रो आजको अधिवेशन समाप्त हुनेछ रात्रिको ठिक 10:30।

0: यसरी नै हामी हाम्रो भोलिको सेवा शुभारम्भ गर्नेछौ 6:30 मंगलध्वनिबाट। 6:35 भक्ति प्रभात कार्यक्रम अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार श्रुति सधुलेकरका आवाजमा सजिएका केही भजनहरू। 6:55 अनि 7 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार क्रमैले संस्कृत अनि हिन्दीमा। 7:05 आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्नुहुनेछ कार्यक्रम गोल्डेन मेलोडीज। आकाशवाणीको खरसाङ केन्द्रबाट 7:25 सुन्नुहुनेछ नेपालीमा समाचार। यसरी नै आकाशवाणीको गान्तोक केन्द्रबाट 7:35 सुन्नुहुनेछ जानकारीमूलक कार्यक्रम प्रणाम सिक्किम। श्रोता, यो थियो अब सो लगायत भोलिको अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज ओन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता, समय यस बेला स्टुडियोको घडी अनुसार साँझको 6:40 हुन लागिरहेको छ। र अब केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। केही क्षण प्रतीक्षा साँच्नुहोला।
1: यो आकाशवाणी गान्तोक हो, प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू 26 मईदेखि सिक्किमको तीन दिने भ्रमण शुरू गर्दै हुनुहुन्छ। अधिकारीहरूका अनुसार राष्ट्रपति 26 मई दिउँसो गान्तोकको लिभिङ आर्मी हेलीप्याड आइपुग्नुहुनेछ। दिनको अन्त्यतिर वहाँले लोकभवनको भ्रमण गर्ने कार्यक्रम छ र त्यसपछि गान्तोकको देवरालीस्थित नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलॉजी र गान्तोकको रिच पार्क स्थित अर्किडेरियमको भ्रमण गर्ने पनि वहाँको कार्यक्रम छ। 27 तारीक बिहान राष्ट्रपतिले नथुलाको भ्रमण गर्नुहुनेछ र त्यहाँबाट फर्किएपछि वहाँले सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ, जहाँ 2023, 2024 र 2025 ब्याचका विद्यार्थीहरूलाई डिग्रीहरू प्रदान गरिनेछ। अधिकारीहरूका अनुसार राष्ट्रपतिले आफ्नो भ्रमण समाप्त गर्नु र सोही दिन राज्यबाट प्रस्थान गर्नु अघि 28 मईका दिन पालजोर स्टेडियममा सिक्किम पुलिसको परेडमा पनि उपस्थिति जनाउनुहुनेछ। सिक्किम सरकारले गृह विभाग

मार्फत एफआईआर दर्ता गर्दै सिक्किम र दार्जीलिङको विलयको दावी गर्ने नक्कली पत्रको बारेमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई झूठो रूपमा श्रेय दिइएको जाली र बनावटी कागजातको सिर्जना र प्रसारमा संलग्न अज्ञात व्यक्तिहरू विरूद्ध तत्काल कानूनी र साइबर कार्यवाहीको माग गरेको छ। राज्य सरकारले सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी सामाजिक सञ्जाल मञ्चहरूबाट गलत सामग्रीलाई रोक्न र हटाउन आवश्यक उपायहरू गर्न निर्देशन पनि दिएको छ। यसले सिक्किममा शान्ति, एकता र सद्भावलाई खलबल्याउन सक्ने कुनै पनि अप्रमाणित र बनावटी जानकारीमा विश्वास वा प्रसारण नगर्न जनतालाई अपील गरेको छ। उत्तरी सिक्किमको मंगनकी जेठ संगमित लेप्चाले 21 मईका दिन भारत तिब्बत सीमा पुलिस आईटीबीपी महिला सगरमाथा अभियानको सदस्यको रूपमा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी छिन्। यो उपलब्धि सिक्किमको लागि गर्वको क्षण हो। जेठ संगमित विश्वको सर्वोच्च शिखर जित्ने राज्यका युवा पर्वतारोहीहरूमध्ये एक बनेकी छिन्। फुर्बा लेप्चा र कान्छी लेप्चाकी छोरी जेठ संगमित 2022 भारत तिब्बत सीमा पुलिसमा सामेल भइन् र प्रतिष्ठित महिला अभियान टोलीमा छनौट भइन्। मौसम विज्ञान केन्द्र गान्तोकले सिक्किमका सबै 6 जिल्लाका लागि येल्लो अलर्ट जारी गरेको छ। हल्कादेखि मध्यम मेघ गर्जन र चट्याङसँगै हल्कादेखि मध्यम वर्षा र उचाईमा रहेका भेगहरूमा हिमपातले राज्यका अधिकांश भागहरूलाई असर पार्ने धेरै सम्भावना छ। मंगन जिल्लाका पुलिस अधीक्षक एलबी छेत्रीले रणनीतिक चुङथाङ लाचेन मार्गस्थित तारुमछुमा सड़क पुनर्स्थापना स्थलको भ्रमण गरी विद्यमान जमीनको अवस्था र पुनर्स्थापना कार्यको प्रगतिको मूल्यांकन गर्नुभएको छ। यो ढिलाइले यस क्षेत्रको दैनिक जीवनलाई गम्भीर रूपमा असर पारिरहेकोले गर्दा स्थानीयहरूले यसबारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्रोतहरूले खुलासा गरे अनुसार जनताका सदस्यहरू र जुम्साका प्रतिनिधिहरूले विद्यमान कठिनाई र सार्वजनिक गुनासोहरूको बारेमा सरकारलाई अवगत गराउन चाँडै मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेटघाट गर्ने प्रस्ताव गरेका छन्। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छोङ ग्याछो भुटियाले पाकिम जिल्लाको सिप्सु स्वास्थ्य चौकीको विभागीय निरीक्षण र पर्यवेक्षण भ्रमण गर्नुभयो। निरीक्षणको उद्देश्य समग्र पूर्वाधार, स्वास्थ्य सुविधाको कार्यप्रणाली, सेवाहरूको तयारी र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदानलाई अझ सुदृढ पार्न आवश्यकताहरूको समीक्षा गर्नुभयो। श्री भुटियाले स्वास्थ्य सेवा कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुभयो र सञ्चालन चुनौतीहरूको समीक्षा गर्नुभयो। वहाँले पूर्वाधार सुधार गर्न, जनशक्ति सहयोगलाई सुदृढ पार्न र जनतालाई राम्रो सेवा प्रदान सुनिश्चित गर्न प्रयोग नगरिएका पूर्वाधारहरूको उपयोगका लागि बैठकको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो।

0: nye chi teng lo ship che tha cyber team nye che ta se lap chi shuwa thi chai nga di yung gi de lwe go ji chu lo chi khap mandem bo social media platform chu le mandem bo tam chu lo gak she tha odem chu lo ten ko shi lap chi ka na jai di gi danger na kik ta chik thin ta ga ta ne tong lo phar chi ki yin ke khe mandem bo tam chu lo thu sam man ping shi lap chi mi se lo ya shap shuwa phi jai bin Denjo Mongan Jongke, Gersong with Lepta Gi, Indo Tibetan Sansam Police, ITBB, Pumuk Hari Jekin Chopona, Me Che Keti Jing Yim, Mount Everest Kari Jek Chupe, Dubde Top Chui, Dubde D, Denjo Teng Nagil Gi, TJ Teng Ye, Gersong with D, Jomling Gi, Toshu Kari Jeketu Nangle, Adele, Jembo, Pumuji, Tenchui, Singje Purba Lepta, Am Kanti Lepta Gi Pumu. Gersomi Lepchagi, Longi to Kitching in a Indo Tibetan Border Police na, Yo Topo Gap Play, Kolo, Minche Kari Jeke, Pumi Chope Tele, Sevo Bay. Mangan Jonke Police Sergeant, LB Shetri Gi, Chungtang Ta Lachin Parna Yaki, Tarum Chu Laki Ina, Colum Te Esa Ina, Oka Colum Sixo Yogi, Yage, Esul Jito Tenle Chamboin. DPC Nepo Yogi, UK, Idebo Julo, Gangal Chempo, Jungwe Tamlo, Chapjepia, Lendi, Okar, Colum, Sipje Yodi, Sixo Yodi, Nim Atoro, Miserlo, Kangal Tenjin Epo, Tusam Jai, Delbe, Junkung Le Topelen Tenjin, Jomsa Chokwe, Tumi Juta, Miselgi, Chokpo Jomti, Pijin Epo Yogi Pia, Miserlo, Kangal Tang, Parti Tenbin Epe Gorle, Len Pishi Tenle, Jotilenbu, Blamsing Tamun Yampu, Jesse, Tati Len Jai. Gonto namli namla chendrik lekung ki denjo ki thamje thu thamba jonga tenle yallo ngenga denjai nga de gi sane khase na lo khyamse tha duk di se nyam chi khase sane juna bharcham le bombu charpu phapse tha ritho sane juna khau phapse ngenga denjai denjo yung ki the the sa ja chong lokta lela ki thungche chong gya chu butia gi Pakyong Jongkane ke chipsu tente lekhung ki lela delwe shipje ta jikol na chemboin. Jiko di tenche di yongdom lekhung thadi jito tente shabji peje ta kiku sane ki tente shabji lekhung ki gokal shikzo ta yarge pyago be shen lenshe tenle imbo be. Dikap na kuja butia gi tente shabji yo gyapken chu nyamji kamen na je ta kong chu le Kongzuki Dolin Piaje Bo Gangal Zuya Semo number in. Kongi Lekung Neta Lo Gura Lem Piaje Yo Gapim Yi Ju Kyonga Parsheta Miser Lo Shabji Lem Pishe Tente Piaje Tenle Eke Yi Ju Lo Lekung Na Yagi Piaje Tenle Tase Lem Tenle Chokdiji Yakshe Lapji Delwe Goje Ju Lo Gana Jabim. Lungtika Gondole Neji Shuzuwa in.
1: यो आकाशवाणी गान्तोकको अवसुन्नोस नाम्ची जिल्लामाथि आधारित जिल्ला समाचार पत्र तीन दिनको औपचारिक भ्रमणमा भारत सरकारका डोनर एवं संचार मन्त्री ज्योति रादित्य एम सिन्ध्या 14 मार्चको दिन नाम्ची जिल्ला आइपुग्नु भयो वहाँलाई तिमी बंगलोमा अन्य अधिकारीहरूको साथमा जिल्लापाल अनुपा तामलिङले स्वागत जनाउनु भएको थियो नाम्ची जिल्ला भ्रमणको क्रममा केन्द्रीय मन्त्रीले 15 मार्चको दिन प्रसिद्ध जैविक तिमी चिया बगान साथै अन्य विभिन्न विकास परियोजनाहरूको स्थलगत निरीक्षण गर्नुभयो जसमा कञ्चनजंघा राज्य विश्वविद्यालय आईएचसीएई चेम्चे भाइचुङ स्टेडियम र भालेडुङ्गा स्काई वक प्रोजेक्ट प्रमुख रहेको छ यस अवधि मन्त्रीले भाइचुङ स्टेडियममा आयोजित सिक्किम प्रिमियर लीगको एउटा फुटबल म्याच पनि अवलोकन गर्नुभयो वैश्विक ऊर्जा संकटलाई ध्यानमा राखेर राज्य सरकारले लागू गरेको अस्टेरिटी मेजर्स तथा इन्धन संरक्षण उपायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले 19 मईको दिन जिल्लाका विभिन्न चालक संगठनसित समन्वय बैठक डाकेको थियो बैठकलाई सम्बोधन गर्नुहुँदै जिल्लापाल अनुपा तामलिङले सरकारले यो व्यवस्था लागू गर्नुको कारण र उद्देश्यमाथि प्रकाश पार्नुहुँदै सहकार्य गर्न अनुरोध गर्नुभयो उहाँले ट्याक्सी चालक संगठनहरूलाई बिरामी ज्येष्ठ नागरिक तथा दिव्याङ्गजनका लागि यातायात सेवा अवरूद्ध नगर्न निर्देश दिँदै भाडा दर वृद्धि नगर्न पनि चेतावनी दिनुभयो बैठकमा वरिष्ठ प्रहरी अधीक्षक सोनाम डी भुटिया लगायत विभिन्न विभागका अधिकारी तथा चालक संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो निर्वाचन नामावलीको स्पेशल इन्टेन्सिभ

0: रिभिजन सम्बन्धी निर्वाचन दर्ता अधिकारी तथा सहायक निर्वाचन दर्ता अधिकारीहरूका लागि तालिम कार्यक्रम जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा 19 मईको दिन सम्पन्न भयो। तालिम कार्यक्रम जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल अनुपा तामलिङको निगरानीमा सञ्चालन गरिएको थियो। कार्यक्रममा एएसआईआर कार्यान्वयनको प्रक्रिया सम्बन्धी अधिकारीहरूको भूमिका तथा जिम्मेवारी एएसआईआर को प्रमुख विशेषता र प्रभावकारी व्यवस्थापन प्रक्रिया बारे विस्तृत जानकारी प्रदान गरिएको थियो। तालिमको उद्देश्य निर्वाचन सम्बन्धी जिम्मेवारीलाई व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्न अधिकारीहरूको क्षमता तथा तयारी अभिवृद्धि गर्नु रहेको बताइएको छ। नाम्ची जिल्लाको चिसोपानी स्थित सेन्टर फर कम्प्यूटर एण्ड कम्युनिकेशन टेक्नोलोजी अन्तर्गत मेकानिकल इन्जिनियरिङ विभागले आफ्नो वार्षिक मेकानिकल टेक फेस्टको तेस्रो संस्करण 20 मईको दिन आयोजना गर्यो। कार्यक्रममा नाम्ची, जोरथाङ र नन्दुगाउँका पीएमसी सरकारी उच्च माध्यमिक विद्यालयहरूबाट 120 भन्दा अधिक विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि लोकसभा सांसद इन्द्रहाङ सुब्बा रहनुभएको थियो। टेक फेस्टमा सीसीसीटीका 137 विद्यार्थीले तयार पारेका 25 इन्जिनियरिङ परियोजनाहरू प्रदर्शन गरिएको थियो। प्रतियोगितामा मेकानिकल इन्जिनियरिङ विभागका जिग्मी लेप्चा समूह प्रथम, इलेक्ट्रिकल इन्जिनियरिङका कुशल शर्मा समूह दोस्रो तथा कम्प्यूटर साइन्सका दीपजल भुजेल समूह तेस्रो भएका थिए। एकल प्रयोगको प्लास्टिकका प्रतिबन्ध तथा प्लास्टिक फोहोर व्यवस्थापन नियम 2016 सम्बन्धी जनचेतना र अभिमुखीकरण कार्यक्रम 21 मईको दिन नाम्ची जिल्ला पञ्चायतको सभाकक्षमा सम्पन्न भयो। कार्यक्रम अतिरिक्त जिल्लापाल विकास कार्यालय नाम्चीले नाम्ची जिल्ला पञ्चायतको सहकार्यमा आयोजना गरेको थियो, जसलाई नाम्ची जिल्ला पञ्चायतकी जिल्ला अध्यक्ष विकास तामाङले अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा श्रोत व्यक्तिहरूले एकल प्रयोग प्लास्टिकका कारण बढ़दो पर्यावरणीय समस्याबारे जानकारी गराउँदै दिगो विकल्प अप्नाउन र जिम्मेवार फोहोर व्यवस्थापन गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिएका थिए। लागू औषध दुर्व्यसन तथा नशालु पदार्थ सेवनको हानिकारक असरबारे जनचेतना फैलाउने उद्देश्यले नामथाङमा 22 मईको दिन नशामुक्त भारत अभियान अन्तर्गत एक जनचेतनामूलक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सिक्किम सरकारको पशुपालन तथा पशु चिकित्सा सेवा विभागकी अध्यक्ष श्रीमती डोमा लेप्चाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको थियो। यस अवसरमा साउथ वेस्ट ड्राइभर्स एसोसिएशन, स्थानीय ट्याक्सी चालक संघ, नामथाङ बजार कल्याण समिति तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नामथाङ आउटपोस्टका प्रभारी अनि डिभाइन डिटक्सिफिकेशन सेन्टर नामथाङका संचालकले श्रोत व्यक्तिको रूपमा नशालु पदार्थ सेवनका दुष्परिणामबारे जानकारी दिएका थिए। कार्यक्रममा सहभागीहरूले आफ्नो क्षेत्रबाट लागू औषध दुर्व्यसन उन्मूलनका लागि सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शपथ ग्रहण पनि गरे। र अहिलेसम्म सुन्दै हुनुहुन्थ्यो नाम्ची जिल्लाका गतिविधिहरूमाथि आधारित जिल्ला समाचार पत्र। अब यसलाई लेप्चा भाषामा पनि सुन्नुहोस्।
1: निमसान सा युगेन थो का अकोर का ग्याकार जुमथुक सा डोनो यांगने सुचोर कृथाक ज्योत आदित्य एम सिंध्या मार्स लवु सा छु कति फुली चोंग नामची लेंगदे चोनलात मो। रेन रेम तिमी बंगलो का कुमदुंग युगेन बु सोंग सा देव का लेंगदे किनपोन अनुपा तामलिंग ना समसो मातंग मो। नामची लेंगदे अकोर सा थिचोत का पुम कृथाक ना छु कति मार्स सा चोंग योंबु तिमी तारकु सा ज्योन्यत अन कुमदुंग मुदुक मुदुक पेरिक पोंसा लैंथो कोलोत मातंगमो श्रेका कंचनजंगा लैंजुंग जुंगथो आईएचसीएई चेमचे वाइचुंग स्टेडियम अन वाले डुंगा स्काईवॉक पेरिक अमो मुनिबुगम चुमचत अरेका वाइचुंग स्टेडियम का जिकलत सिक्किम प्रीमियर लीग सा कजन फुटबॉल मैच सला सकओम लेहुंगमो सुगदम सादो डीजल अन पेट्रोल सामान लोट न तेम नहान थो न लैंजुंग जुंगतुक ना जोखम नो जोगलत मातबु नुम सा ग्योलत लोम्यूरेम अरिम मातना लुंगजोक्षंग लेंगदे पुम पुम थोना मेलवु सा छिकति कुक्योत साचोंग लेंगदे सा मुदुक मुदुक तुंगव कब चोक देप देपचिमो ल्युका तुजुम दिक्लत मात थंबगम तुजुम रेम निंसेत मात लुंग लेंगदे किनपोन अनुपा तामलिंग न जुंगतुक ना अरेजोंग बु थुम दिक्लत मात छंग सा तुन अन तंचक यमतोंग बोलुंग अरेका लेंटप माचंग लब्दुन मातंगमो रेना टैक्सी कबु सुंगरेम लंदन फंतोरेम मुथपसे

0: हुनुहुन्छ र लगभग तपाईँले 60 वर्ष जलुकमा बिताइसक्नु भएको छ है। र आज श्रोतालाई जलुकको पुराना कुराहरू कथाहरू सुनाइदिनुहोस् न।
1: मैले मेरो पूर्वजनकहरूले मेरो बाबाहरूले भनेको कुराहरू अनुसार चाहिँ हजुरलाई यो पहिला अब भारतसँग नागा बिकन सिक्किम अलग्गै कन्ट्री हुँदादेखिकै कुराहरू आइन्छ यसमा। र यहाँदेखि लगभग बोर्डर चाहिँ तपाईँको हावाको रास्ता हेर्नु भने चाहिँ 5 किलोमिटर होला, त्यहाँदेखि घुमेर जाँदा चाहिँ 45 किलोमिटरको दूरीमा छ। तर अब जिगजाग रोड त हजुरलाई थाहा भएकै कुरा हो। भन्नुपर्दा चाहिँ हाम्रो बाउ बाजेहरू चाहिँ पहिलेको जमानामा चाहिँ यो भारतमा नागाभिकनै सिक्किम अलग्गै हुँदाखेरि चाहिँ मेरो बाउहरूले चाहिँ यहाँको जीविका चलाउने काम चाहिँ यो सिल्क रुट, यो कालो भारी भन्ने बोकेर चलाउँथे रहेछ। यो बोकेर जाँदाखेरि चाहिँ यो जलुक गाउँ चाहिँ त्यति बेला चाहिँ कालिम्पोङदेखि लिएर चाहिँ ल्हासासम्म जानु पर्थ्यो रहेछ। त्यहाँ जाँदाखेरि चाहिँ 25 दिन लाग्थ्यो अरे, दिनको हाजिरा चाहिँ बाउको 12 आना थियो अरे। त्यो 12 आनाको 25 दिनमा पुगेर अन्त फेरि फर्केर आउनु पर्ने, एक मनको भारी अन्त यो लगेर यहाँदेखि जानुपर्ने, अन्त जति दिनमा हिँड्नु सक्यो त्यति त्यहीँ बस्नुपर्ने। जलुक पनि एउटा त्यति बेलाको एउटा बास बस्ने जग्गा, यहाँनिर एक रात बिसाएर त्यहाँदेखि फेरि नाथाङ गएर, नाथाङदेखि फेरि फारी भन्ने ठाउँमा गएर त्यहाँदेखि उता चाहिँ ल्हासा पस्थे रहेछ। त्यति बेलासम्म चाहिँ ल्हासा र तपाईँको सिक्किम चाहिँ अलग अलग देशै थिए रहेछ, राजाहरू भएको। पछि चाइनाले ल्हासालाई अब तिब्बतलाई चाहिँ उनीहरूले कब्जा गरेपछि चाहिँ त्यो कालो भारी चाहिँ अब बन्दै भएछ नि हजुरलाई, झगडै परेछ है। अन्त तिब्बतको मान्छेलाई चाहिँ लुट्नै भयो अरे, हाम्रो बाउहरूले त आँखाले देखेको अरे। उहाँहरूले त अब पहिले चाहिँ उनीहरूले घर बनाइदियो अरे, बाटो बनाइदियो अरे, त्यहाँदेखि चाहिँ त्यो घरमा बस्यो अरे। अन्त किन बस्छौ तपाईँहरू भन्दाखेरि चाहिँ हामी बसेन भने चाहिँ तपाईँहरूको कसले चाहिँ यो मेन्टेन गरिदिन्छ भन्थ्यो अरे हजुरलाई।
0: पहिला यो भारत अनि चीन बीच जुन चाहिँ 1962 सालतिर युद्ध भयो नि, त्यो समयमा यो जलुकमा विशेष गरेर सैनिकहरू बसोबास गर्ने यो बाटो भएर सेनाहरू हिँड्ने गरेको पनि हामी सुन्ने गर्छौँ। यो कहाँसम्मको सत्य हो यसबारे पनि श्रोतालाई जानकारी गराइदिनुहोस्।
1: हजुर, यो त मैले अहिले भन्दै गरेको त यो भारतमै नागाभिकन, तर यो जब चाइनाले तिब्बतलाई कब्जा गरेपछि तिब्बत चाहिँ तपाईँको यो नाथाङ भन्ने ठाउँ, यहाँ जलुकदेखि घुमेर जाँदा चाहिँ तपाईँको 15 किलोमिटर छ, अन्त यस्तै सिधा हेऱ्यो भने चाहिँ 1.5 किलोमिटर मात्र छ। त्यहाँसम्म चाहिँ तिब्बतको मान्छेलाई खेद्दै आएको रहेछ नि त यो चाइनाले,
0: हजुर,
1: भगाउँदै आएको। आउँदाखेरि चाहिँ यिनीहरू चाहिँ यहीँनिर बसे, अन्त यहाँ बस्दाखेरि चाहिँ यहाँको मान्छेले भनेछ, नाथाङको मान्छेले, नाथाङ त एउटा पुरानो गाउँ, 600 साल पुरानो, एकदम सिल्क रुटको जमानाको मानेको गाउँ, आज पनि त्यहाँ सबै इतिहासहरू छ हजुरलाई हो। अन्त त्यति बेला चाहिँ नाथाङबाट चाहिँ खबर पुग्यो हाम्रो राजा छोगेन नामगेल राजालाई चाहिँ कि हाम्रो जग्गामा चाइनाहरू आएर बसेको छ, अन्त यसलाई चाहिँ अब यिनीहरूले हामीलाई पनि नखेद्ने हो कि हाम्रो पनि कब्जा गर्ने हो कि भनेर चाहिँ अब त्यो दङ्गा फसाद भइरहेको बेलामा, त्यो आतङ्क भइरहेको बेलामा होइन, तिब्बतलाई त खेदे खेद्यो, हामीलाई पनि खेद्ने हो कि भनेर चाहिँ अन्त फेरि राजालाई खबर पुर्याउनु भएछ यहाँ नाथाङदेखि, हाम्रो एकदमै पुरानो पुरानो मान्छेहरूले, बाउले भनेको। पुर्याउँदाखेरि चाहिँ त्यहाँबाट चाहिँ भएछ, यसो विचार गर्दा साँच्चै आएको 40 जना चाहिँ चाइना यहाँ आइपुगेको थियो रहेछ हजुर खेद्दै। अन्त नाथाङमा यहाँ धुबी डाँडामा चाहिँ 15 दिन जस्तो बसेछ, डाँडामा खानु पानी बत्ती नहुँदाखेरि चाहिँ यिनीहरू फर्केर गएर चाहिँ नाथाङमै तम्बु टाँगेर फेरि तिनीहरू नाथाङमै बसेछ। अन्त नाथाङमा बस्दा चाहिँ राजालाई खबर गर्दाखेरि चाहिँ अन्त राजाले फेरि अब के गर्नु, अब उहाँहरूले सोच्नु भयो होला। अन्त राजा चाहिँ हाम्रो छोगेल राजा चाहिँ गएर नेहरूलाई खबर दिनुभएछ। नेहरूलाई खबर दिँदाखेरि चाहिँ हाम्रो यस्तो यस्तो गरेर तिब्बतलाई लियो र हामीलाई पनि यिनीहरूले कब्जा गर्नुको खोजिरहेछ र सर तपाईँले मद्दत गरिदेऊ भनेर चाहिँ राजाले चाहिँ नेहरूलाई खबर गर्नुभएछ, उहाँ पुगेर भनिदिनु भएछ।
0: हजुर,
1: अन्त भन्दाखेरि चाहिँ के गर्नुपर्ने त भन्दाखेरि चाहिँ अब त्यो मान्छेलाई भगाउनु पर्ने, खेद्नु पर्ने होइन, अब के उपाय त त्यही त हो। अन्त त्यसो गर्दाखेरि चाहिँ तपाईँलाई लो म त्यसो भने मान्छे पठाइदिन्छु, तपाईँले त्यो मान्छे खेद्देऊ भनेर। जब तलबाट चाहिँ अब त्यति बेलासम्म त यता खचरको रोड गाडी गुडी चल्ने छैन हजुरलाई होइन, बाबाले भन्दा चाहिँ अन्त रम्फूसम्म चाहिँ घोडा गाडीमा आउनु भएको अरे, त्यो खचर रोडलाई चाहिँ त्यहाँदेखि आर्मी आएर तिनीहरूलाई खेदेर त्यहाँ जब बाटो बनाउनु पर्छ भन्दाखेरि चाहिँ त्यो जुन चाहिँ खचर रोड चाहिँ अलरेडी

0: फुटको थियो होइन, अन्त त्यसलाई चाहिँ ठुलो बनाएर चाहिँ त्यसैलाई गाडी जाने बनाएर चाहिँ त्यहाँदेखि चाहिँ यो बाटोलाई चाहिँ सिल्क रुट भनेर चाहिँ नाम जानिन्छ गाडीवाला बाटोलाई पनि। अन्त त्यहाँदेखि चाहिँ तपाईँको पुरै मान्छेकोद्वारा इन्जिनियर आर्मीको इन्जिनियरले बाटो बनाउनु भएको अरे। त्यति बेला चाहिँ कहाँ कहाँको मान्छे अब आएर पुरै को मर्यो को काम गरे पुरै मेन पावर गरेर रात दिन लगाएर चाहिँ यो बाटो बनाएको अरे हजुरलाई। त्यहाँदेखि चाहिँ जलुकमा पनि एउटा गाउँ भएर चाहिँ डेरा हालेर चाहिँ मान्छे बसेको हजुरलाई। त्योभन्दा पहिले चाहिँ एक रात बस्यो जान्थ्यो अरे हो। त्यहाँदेखि चाहिँ पुरै जलुकमै मान्छे बस्नु थालेको 1952 सालमा चाहिँ यहीँनिर चाहिँ पुरै गाउँै भएर। त्यति बेला चाहिँ 1000 जना भन्दा बेसी मान्छे चाहिँ लेबर थियो अरे हजुरलाई। अन्त त्यही पहिले त खचरको त्यो सिल्क रुटको व्यवस्थाले जीविका चलाए हाम्रो बाबाहरूले होइन। पछि चाहिँ तपाईँको त्यो रोड बनाउने काममा मान्छे भेला भयो।
1: हजुर, आज भोलिका मानिसहरूको जीवनशैली बारे पनि छोटकारीमा बताइदिनुहोस् न श्रोताले, कसरी आफ्नो जीवन व्यतीत गरिरहेका छन्, उहाँहरूको व्यवसाय के रहेको छ भनौँ, या आय स्रोत के कसो रहेको छ, के को आय स्रोतले गर्दा उहाँहरूले आफ्नो जीविका चलाइरहेका छन्, यो पनि श्रोताहरूलाई छोटकारीमा बताइदिनुहोस्।
0: यो त्यति बेला रोड बनाउने काम भयो, आर्मीको ब्यारिक बनाउने, भङ्कर बनाउने, रोड बनाउने मान्छेलाई त्यति बेला काम पायो धेरै होइन। त्यसपछि त्यो रोडहरू बनिसकेपछि चाहिँ यहाँनिर चाहिँ 79मा चाहिँ एग्रिकल्चरले फेरि सिट पोटेटो भनेर आलु खेती लगायो हजुरलाई। आलु खेती लगाएर चाहिँ फेरि त्यो आलु फर्ममा मान्छे पुरै काममा लाग्यो, त्यो ग्रेपमा पनि काम पायो, आर्मीमा पनि काम पायो र एग्रिकल्चरको पनि काम हुँदा चाहिँ यहाँ चाहिँ गाउँ चाहिँ डरो भएरै बसिहाल्यो हजुरलाई।
1: हजुर हजुर,
0: अन्त त्यहाँदेखि पछि त्यो तपाईँको 97 मा चाहिँ फेरि यो एग्रिकल्चर क्लोज भयो यहाँनिर हजुरलाई, अब सिटको लागि क्लोज भएर फेरि त्यहाँदेखि चाहिँ त्यो बाटो बनाउनेमै काममा आर्मीमै काम हुँदै थियो, तर अब बाटो पनि धेरै बनिहाल्यो, मिसिन धेरै आइहाल्यो होइन। त्यहाँदेखि चाहिँ आर्मीमा पनि पक्का कुक पाइहाल्यो, उनीहरूको पानी पनि आइहाल्यो, ग्यास सिलिन्डरहरू पनि आइहाल्यो, यहाँको मान्छेको बेरोजगारी चाहिँ धेरै बढेर गयो हजुरलाई, कहाँ जाने त। त्यहाँदेखि चाहिँ हजुरलाई भन्नु पर्दाखेरि चाहिँ मैले नै यहाँनिर टुरिज्म व्यवस्था म गोपाल प्रधानले सुरु गरेर खानु बस्नु 150 रुपियाँमा चाहिँ मैले सुरुवातमा टुरिस्ट राखेँ, होमस्टे सुरु गरेर। आजको

0: आकाशवाणीको गान्तोक केन्द्रबाट आज हामीले जलुक गाउँको कथा व्यथाहरू सुनाइरहेका छौँ। यसै क्रममा अब भने हामी विशेष गरेर जलुकमा भएको पर्यटन व्यवसाय र पर्यटक स्थलहरूबारे छोटो चर्चा गर्नेछौँ। यसको जानकारी गराउँदै हामी समक्ष उपस्थित हुनुहुन्छ सुरज प्रधान, तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद आकाशवाणी गान्तोकलाई।
0: तपाईँहरूले जुन चाहिँ होमस्टे विगत केही वर्षदेखि चलाउँदै आइरहनु भएको छ, यसबारे श्रोतालाई छोटो जानकारी गराइदिनुहोस् न।
1: सर्वप्रथम त होमस्टे चाहिँ अब मेरो बाबाले स्टार्ट गर्नुभएको 2008
0: हजुर हजुर
1: र 2010 चाहिँ मैले बाबासँग हात बटाएको। म अलिकति पढाइ गरेर अब आर्थिक अवस्था त्यस्तै थियो, त्यसले गर्दा 12 मात्र पढ्नु पायो। त्यहाँदेखि आएर बाबासँग 2010 हात बटाएर फिलहाल अहिले अब कन्टिन्युसली म यही टुरिज्म व्यवसायमै छु।
0: हजुर।
1: र अहिले चाहिँ म र बाबा अलग अलग आफ्नो आफ्नै होमस्टे चलाउँछ र मेरोमा चाहिँ छेउडा रुम छ, म छेउडाको चाहिँ चलाउने गर्छु।
0: लगभग जलुकमा कति जस्तो तपाईँको होमस्टेहरू अहिले चलिरहेको छ?
1: भन्नुपर्दा त सर्वप्रथम 80% नै तपाईँको होमस्टे जलुकमा सञ्चालन छ। जस्तै हाम्रो गाउँमा चाहिँ 65 हाउस छ, हाउस होल्ड छ, तर 40 हाउस होल्डले चाहिँ टोटली नै अब टुरिज्मै होमस्टे चलाएर गर्छ। रेस्ट बाँकीको 20% जुन चाहिँ छ उनीहरूले पनि दोकानहरू गाडीहरू है यस्तै अब मोमो बेच्ने यताउता गरेर जीविका चलाउँदैछ।
0: विशेष त आय स्रोत अहिले यो तपाईँहरूको यो जलुकमा होमस्टे या त यो पर्यटन व्यवसाय नै रहेको छ?
1: हजुर हजुर, यही माथि फुल्ली डिपेन्ड हो हामी, किनभने है अब हाम्रो गभर्मेन्टको जुन चाहिँ स्किम थियो वान फ्यामिली वान जब है, त्यसमा पनि हाम्रो पुरा टोटली गाउँबाट मिनिमम 4-5% चाहिँ जबमा एप्लाई गरेर होला, बाँकी रहेको 95%ले चाहिँ हाम्रो यो होमस्टे नै चलाएर आइरहेछ।
0: विशेष गरेर तपाईँको होमस्टेमा हाम्रो पर्यटकहरूको लागि के कस्तो सेवाहरू दिने गर्नु भएको छ? तपाईँहरूको होमस्टेको विशेषता बारे पनि श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
1: हजुर, अब सर्वप्रथम अब होमस्टे भन्ने बित्तिकै घरको एउटा फिलिङ आउँछ है, होमली इन्भाइरोमेन्ट हुन्छ। अब होटल र होमस्टेमा चाहिँ धेरै डिफ्रेन्ट हुन्छ, होटेलमा धेरैवटा रुम हुन्छ, हाम्रो होमस्टेमा चाहिँ सानोतिनो 6-8 रुमहरू चलाएर आइरहेछु। र विशेषता भन्नुपर्दा चाहिँ मेनली चाहिँ टुरिस्टहरू चाहिँ अब एकदम उहाँहरू है त्यस्तो भिडभाडदेखि चाहिँ एउटा पिसको लागि है शान्तिको लागि चाहिँ हाम्रो गाउँ आउनुहुन्छ जुलुक जुन छ है। र मेनली के छ भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ आएर चाहिँ होटेलको जस्तो पाराले चाहिँ बस्दैन, हामी उहाँलाई होमली ट्रिटमेन्ट गराउँछौँ है। हाम्रो किचनमा उहाँहरूलाई खाना पकाउनुदेखि लिएर सबै हामी एलाउ गर्छौँ र उहाँहरूको ट्रेडिसनल के हो हामी बुझ्छौँ, हाम्रो ट्रेडिसनल के हो हामी उहाँहरूलाई चिनाउन चाहन्छौँ है। र कतिवटा कुरा जस्तै अब हाम्रो सिक्किमको फेमस मोमो थुक्पा है लोकल अब जे चाहिँ त्यहाँ हाम्रो चाहिँ एकदम हाई अल्टिच्युडमा छ, सबै कुरा त पाइँदैन अर्ग्यानिक, तर जति सक्दो चाहिँ अब हामी अर्ग्यानिकै खिलाउने ट्राई गर्छौँ। जस्तै सिमरायोको पकौडाहरू है, स्पेसली मेरो बाबाले ट्राउट फार्मिङ गरेको छ, जो चाहिँ कोल्ड वाटर फिस भन्छ है, त्यो ट्राउटको भेराइटिजहरू हामी खिलाउँछौँ है। त्यसरी नै अब मेनली चाहिँ पिसको लागि आउँछ र कतिजना चाहिँ के छ भन्दा चाहिँ उहाँहरू चाहिँ अब आफ्नो कामदेखि लिएर टेन्सन भएको हिसाबले उहाँहरू आएर 4-5 रिल्याक्स गरेर बसिन्छ, अन्त कतिवटा चाहिँ अब त्यही कल्चरहरूलाई हेर्नु आउँछ, इन्भाइरोमेन्टलाई हेर्नु आउँछ, नेचर ब्युटी हेर्नु आउँछ।
0: सुरजजी, विशेष त यो जलुक एउटा सीमा क्षेत्रमा पर्न गएको गाउँ हो है, र विशेष गरेर यहाँ पर्यटकहरूको निमित्त घुम्न लायकका स्थलहरू बारे पनि छोटकरीमा जानकारी गराइदिनुहोस् न।
1: अब सिल्क रुटको मेनली पोइन्टहरू चाहिँ धेरैवटा छ है, जसरी अब सिल्क रुटले गान्तोकलाई कनेक्सन गर्छ, सिल्क रुटले तपाईँको कालिम्पोङ यता लाभा लोले साइड कनेक्ट हुन्छ होइन, त्यसले गर्दाखेरि चाहिँ अब धेरैवटा जग्गा छ जो चाहिँ सिल्क रुटभित्र छ, तर मेनली भन्नुपर्दा चाहिँ सबैजना चाहिँ अब पिसको साथ साथमा चाहिँ नेचर ब्युटी हेर्न आउँदाखेरि चाहिँ जुन चाहिँ ओल्ड सिल्क रोड भनिन्छ है, जो चाहिँ अब पुरानो जमानादेखि नै चलिआएको सिल्क रोड त्यसलाई हेर्न आइन्छ, अन्त साथमा कञ्चनजङ्घा है जुन चाहिँ हाम्रो सिक्किमको एकदम मानिने है पूजा स्थल जुन चाहिँ अब धर्मस्थल छ कञ्चनजङ्घा, उहाँलाई हेर्न आउँछ, र साथमा बिहानको सनराइज पोइन्ट है, हाम्रो सिक्किममा है धेरैवटा जग्गाबाट सनराइज पोइन्ट देखिन्छ भन्ने कुराहरू सुनिन्छ, तर हामीले हाम्रो जुन चाहिँ सनराइज पोइन्ट छ त्यसको नाम चाहिँ शिव सनराइज पोइन्ट भनेर चाहिँ राखेको छ। किन भन्दाखेरि चाहिँ कञ्चनजङ्घा माथि चाहिँ हाम्रो गुरु रिम्पोछे है शिवजीको चाहिँ स्याडो पर्छ है, त्यो तपाईँहरूलाई मौका पायो भने आउनुहोस्, हामी देखाउन चाहन्छु। साथै साथ हाम्रो त्यहाँबाट भुटानको नजारा है, चाइना है अब जुन चाहिँ अहिले तिब्बत छ, जो चाहिँ चाइनाले अकुपाई गर्यो, तिब्बत बोर्डर, भुटान बोर्डर, जो डोकलामको विवाद भयो त्यो डोकलाम है,
0: हजुर
1: र रिसेन्टली हाम्रो सिक्किम गभर्मेन्टलाई थ्याङ्क यू भन्न चाहन्छु उहाँले

0: यो डोकलाम जुन चाहिँ छ त्यसको पनि टुरिज्ममा नयाँ पोइन्ट खोलिदिएको छ। त्यसले गर्दाखेरि हाम्रो जुलुक प्लस नाथाङ है हाम्रो पोक हाम्रो जति यो दुर्गम क्षेत्र छ बोर्डर रुट छ त्यसलाई अझै बुस्ट भएर जान्छ टुरिज्ममा। त्यसरी नै हाम्रो माथि नाथाङ भ्याली जो चाहिँ 200 साल पुरानो गाउँ हो है त्यहाँनिर धेरैवटा ब्रिटिस मेमोरीहरू छ धेरैवटा पुरानो हिस्ट्रीहरू छ जो चाहिँ अब तपाईँहरू आएर हेर्न सक्नुहुन्छ है। साथै अब हाम्रो ओल्ड हरभजन सिंह बाबाको मन्दिर छ साथै अब माथि कुपोक लेक जो चाहिँ विधान्सु लेक पनि भनिन्छ एलिफेन्ट लेक पनि भनिन्छ। त्यसको बादमा कुपोक जो चाहिँ हाम्रो बोर्डरको सबैभन्दा नजिकको गाउँ है फर्स्ट गाउँ भनिन्छ अहिले त उहिले चाहिँ अब बोर्डरको लास्ट गाउँ भनिन्थ्यो। त्यसरी नै अहिले नरेन्द्र मोदीको एउटा भिजनले गर्दाखेरि भाइब्रेन्ट भिलेजको भित्र पर्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ कुपुक छ नाथाङ छ जुलुक छ यो चाहिँ बोर्डरको नजिकको गाउँ हो। त्यसरी नै छाङ्गु हुँदै अब यता गान्तोकहरू निस्किन्छ। हेर्ने जग्गाहरू धेरै छ अब एक दिनमा त सकिँदैन 2 दिन बस्नुपर्छ त्यसको लागि। र त्योभन्दा पनि मेन चाहिँ अब हाम्रो यहाँको बोली बच्चन है यहाँको एउटा गेस्टलाई ट्रिटमेन्ट दिने त्यसले गर्दाखेरि पनि हाम्रो गेस्ट चाहिँ पुरै रिपिट भएर आउँछ। धेरैवटा गेस्ट यस्तो छ जो चाहिँ 2-3 खेप साल बिताएर आउनुहुन्छ फ्यामिली लिएर।
1: हजुर सूर्यजी, तपाईँसँग बातचितमा म एउटा कुरा यहाँ जोड्न चाहेँ। विशेष गरेर यो एउटा हाई अल्टिट्युड एरिया भन्नुभयो है, यो क्षेत्रमा शिक्षाको बारेमा पनि छोटो चर्चा गरौँ। यहाँ स्कुलहरू छन् कि छैनन्, यहाँका नानीहरू कहाँ पढ्ने गर्छन्, यसबारे पनि छोटकरीमा बताइदिनुहोस् न।
0: हजुर यो एकदम अब हाई अल्टिच्युड हुनुको कारणले है स्कुल त थियो हाम्रो पहिला गभर्मेन्ट स्कुल थियो है प्राइमेरीसम्म थियो क्लास 5सम्म। इभन हामी फर्स्ट हाम्रो शिक्षाको अध्ययन नै हाम्रो आफ्नै स्कुलमै गरेँ त्यहाँबाट हामी पदमसिंह गए है। तर अहिले कारणवश है अब कतिवटा इन्रोलमेन्टको कम्तीले गर्दाखेरि है कतिवटा टाढो अब सिचुएसनले गर्दा स्कुल त छ गभर्मेन्टले नबनाइदिएको होइन गरिदिएको हो तर अब कारणवश है अब सबैको त्यही प्रब्लम छ। अहिले सबैजनाले आफ्नो नानीहरूलाई राम्रो स्कुल हाल्नु चाहन्छ होइन त्यसले गर्दाखेरि चाहिँ जति स्टुडेन्टहरू छ सबै बाहिर जाँदा इन्रोलमेन्ट कम्ती हुँदाखेरि चाहिँ हाम्रो स्कुलहरू अहिले बन्द भएको छ है। तपाईँको 2015 चाहिँ बन्द भएको यो स्कुल हाम्रो
1: त्यहाँको
0: जुलुकको स्कुल।
1: नानीहरू चाहिँ कहाँ जाने गरेका छन् भन्नुभयो?
0: यहाँको नानी चाहिँ तल फदामचेन गभर्मेन्ट स्कुलमै पढ्छ कति कति तपाईँको लिङताम छ कति यता रङ्ली है त्यसरी नै बाहिर सानसानो त्यो प्राइभेट स्कुलहरूतिर पढाउँदैछ।
1: हवस् त सूरजजी, तपाईँले आकाशवाणी गान्तोकलाई बहुमूल्य समय दिएर विशेष गरेर पर्यटन व्यवसाय जो जलुकमा भइरहेको छ यसबारे विस्तृत जानकारी गराइदिनु भएकोमा आकाशवाणी गान्तोकको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद थ्याङ्क यू तपाईँलाई पनि।
2: सिमानाका कथा अथवा सिमानाका कुराहरू कार्यक्रम अन्तर्गत यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सिल्क रूट सितै जुलुक गाउँका केही रमाइला कुराकानी। अवस्थ श्रोता, आजलाई छुट्टिने बेला भएको छ, अर्को महिना फेरि यसै समय लिएर आउनेछौ सिमानाका कथा। सुन्दै रहनुहोला आकाशवाणी गान्तोक।

श्रोता समय यस बेला सूर्यको घडी अनुसार 7:25 हुन लागिरहेको छ र अब केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोद्वारा भारत अमेरिकाको व्यापक विश्वव्यापी रणनीतिक साझेदारीमाथि छलफल। 11 मईमा अधिसूचित विकसित भारत जी राम जी एन 2025 आगामी 1 जुलाईमा देशमा लागू हुने। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अलिपुरद्वार, कालिम्पोङ र दक्षिण दिनाजपुर जिल्लामा नयाँ मेडिकल कलेज तथा उत्तर बंगालमा नयाँ एम्स स्थापना गर्न केन्द्र सरकारलाई प्रस्ताव पठाएको दिनुभयो जानकारी। मेजर अभिलाषा बारक संयुक्त राष्ट्र सैन्य लैंगिक समानता च्याम्पियनशीप पुरस्कारद्वारा सम्मानित। अनि पेट्रोल र डिजेलको मूल्य वृद्धि। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज भारत अमेरिका व्यापक विश्वव्यापी रणनीतिक साझेदारीमा निरन्तर प्रगति र क्षेत्रीय तथा विश्वव्यापी शान्ति अनि सुरक्षासँग सम्बन्धित मुद्दाहरूबारे छलफल गर्नुभयो। विदेश मन्त्री मार्को रुबियोले आज नयाँ दिल्लीको सेवा तीर्थमा प्रधानमन्त्री मोदीलाई भेट्नुभयो। सामाजिक सञ्जालको एउटा पोस्टमा श्री मोदीले भारत र संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हितका लागि मिलेर काम गरिरहने बताउनुभयो। भेटमा विदेश मन्त्री डाक्टर जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि उपस्थित हुनुहुन्थ्यो। श्री मार्को रुबियो आगामी 26 तारीकमा हुने क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिन भारतको 4 दिने भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी जागिर नागरिकहरूको जीवनको सुधार र सहज बनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। वहाँले आज भिडियो कन्फरेन्सिङ मार्फत 1900 रोजगार मेलालाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभएको हो। प्रधानमन्त्रीले देशले आफ्ना कर्मयोगीहरूमा विश्वास राखेको छ र अब उनीहरूको समर्पण आचरण तथा दैनिक कार्यहरू मार्फत उक्त विश्वासलाई सम्मानसहित सुदृढ पार्नु उनीहरूको जिम्मेवारी हो भन्नुभयो। श्री मोदीले सम्पूर्ण विश्व भारतको विकास यात्राको हिस्सा बन्न उत्सुक बनेको बताउँदै भारतले विश्वभरिका विभिन्न देशहरूसँग पनि साझेदारी गरिरहेको छ जसले देशका युवाहरूलाई अवसर रोजगारी र विश्वव्यापी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ भन्नुभयो। उहाँले नवनियुक्ति कर्मचारीहरूलाई आइगोट कर्मयोगी प्लेटफर्मलाई अधिकतम प्रयोग गर्न प्रोत्साहित गर्दै नवनियुक्त कर्मचारीहरूले देशको प्रगतिमा योगदान पुर्याउनेछन् र विकसित भारतको सपना साकार पार्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभयो।
1: कर्मयोगी प्रारंभ जैसे मॉड्यूल से आपको अपनी जिम्मेदारियां समझने में बहुत सहूलियत होगी। मेरा आपसे आग्रह है इसका ज्यादा से ज्यादा लाभ उठाएं। आज भारत का युवा दुनिया के हर क्षेत्र में अपनी पहचान बना रहा है। यही स्पिरिट यही ऊर्जा पब्लिक सर्विस में भी दिखाई देनी चाहिए। विकसित भारत ऐसे ही युवाओं के प्रयास से बनेगा जो अपने काम को देश सेवा का माध्यम मानते हैं।
0: आज 1900 वार्षिक रोजगार मेलामा विभिन्न सरकारी विभाग र संस्थाहरूको लागि छनौट भएका 51,000 भन्दा बढ़ी युवाहरूलाई नियुक्ति पत्र वितरण गरिएको थियो। यो रोजगार मेला देशभरिका 47 स्थानमा आयोजना गरिएको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा साइप्रसका राष्ट्रपति निकोस क्रिडोलोरिसलाई स्वागत गर्नुभयो। राष्ट्रपति निकोस र वहाँका प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्दै राष्ट्रपति मुर्मूले भन्नुभयो भारत र साइप्रसले विश्वास र सद्भावनामा आधारित घनिष्ठ सम्बन्ध साझा गर्छन्।
2: 1962 हमारे राजनयिक संबंधों की स्थापित के बाद से ही भारत और साइप्रस एक दूसरे के साथ खड़े हो रहे हैं। हमारी जांचीपुर की मित्रता आपसे सम्मान साझा मूल्यों विश्वास और एकजुटता पर आधारित है। आने वाले वर्षों में भारत साइप्रस के साथ अपने व्यापक सहयोग को आगे बढ़ाने के लिए उत्सुक है। मुझे पूर्ण विश्वास है कि आपके मार्गदर्शन और नेतृत्व के साथ हमारी मित्रता निरंतर सुदृढ़ होती जाएगी।
0: उल्लेख्य छ साइप्रसका राष्ट्रपति भारतको 4 दिने भ्रमणमा हुनुहुन्छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी उथलपुथल भएको अवस्थामा पनि भारतको अन्तर्निहित अर्थतन्त्र बलियो रहेको र निर्यातमा दरिलो वृद्धि भएको बताउनुभयो। उहाँले अप्रेलपछि मई महिनामा निर्यात वृद्धि जारी रहने बताउनुभयो, जसले विश्वव्यापी प्रतिकूल परिस्थितिहरूमा पनि भारतीय अर्थतन्त्रको लचिलोपनलाई प्रतिबिम्बित गर्दछ। आज नयाँ दिल्लीमा बोल्दै श्री गोयलले किसानहरूलाई बढ़दो लागतबाट जोगाउन सरकारले मलको मूल्यमा वृद्धिको भार वहन गरेको उल्लेख गर्नुभयो। सरकारले भव्य योजना मार्फत व्यवसायलाई सहज बनाउन देशभरि 100 औद्योगिक पार्कहरू स्थापना गरिने श्री गोयलले साझा गर्नुभयो। ग्रामीण विकास मन्त्रालयले विकसित भारत जी राम जी ऐन 2025 अन्तर्गत सार्वजनिक परामर्शका लागि मसौदा नियमहरू प्रकाशित गरेको छ। ग्रामीण विकास मन्त्रालयले बताए अनुसार कुनै पनि व्यक्ति, सरकारवाला अथवा संस्थाले अर्को महिनाको 21 तारीकसम्म यी मसौदा नियमहरूमा आपत्ति वा सुझावहरू पेश गर्न सक्छन्। विकसित भारत जी रामजी ऐनले 20 वर्ष पुरानो महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन मनरेगालाई प्रतिस्थापन गर्दछ। नयाँ ऐनले प्रति आर्थिक वर्ष 100 दिनको रोजगारीको कानूनी ग्यारेन्टीलाई 125 दिनमा बढ़ाउने लक्ष्य राखेको छ। मन्त्रालयका अनुसार मस्यौदा नियमहरू ऐनको धारा 33 र अन्य सान्दर्भिक प्रावधानहरू अनुसार तयार पारिएको छ। विकसित भारत जी रामजी ऐन 2025 11 मईमा अधिसूचित गरिएको थियो, तर यस वर्ष 1 जुलाईदेखि सबै राज्य र केन्द्रशासित प्रदेशहरूमा लागू हुनेछ। यस वर्षको जुलाईदेखि पश्चिम बंगालमा आयुष्मान भारत योजना शुरू हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डासँगको भर्चुअल बैठकपछि उक्त घोषणा गर्नुभएको हो। राज्यको स्वास्थ्य योजना स्वास्थ्य साथी अन्तर्गत अवस्थित लाभार्थीहरूलाई आयुष्मान भारत योजनामा समावेश गरिनेछ। आयुष्मान भारत आरोग्य मन्दिर सम्बन्धी समझदारी पत्र जूनमा नयाँ दिल्लीमा हस्ताक्षर गरिनेछ। मुख्यमन्त्रीले अलिपुरद्वार, कालिम्पोङ र दक्षिण दिनाजपुर जिल्लामा नयाँ मेडिकल कलेज खोल्न र उत्तर बंगालको लागि नयाँ एम्स स्थापना गर्न केन्द्र सरकारलाई प्रस्ताव पठाएको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। भारतीय सेनाकी अधिकारी मेजर अभिलाषा बराकलाई 2025 संयुक्त राष्ट्र सैन्य लैंगिक समानता च्याम्पियनशीप पुरस्कार प्रदान गरिएको छ। लेबनानमा संयुक्त राष्ट्र शान्ति सेनामा सेवारत मेजर अभिलाषा हाल लेबनानको संयुक्त राष्ट्र अन्तरिम बल महिला संलग्न टोलीमा भारतीय बटालियनको कमाण्डर हुनुहुन्छ। मेजर बराक भारतीय सेनाको पहिलो महिला लडाकू हेलिकप्टर पायलट पनि हुनुहुन्छ। मेजर बराक यो पुरस्कार प्राप्त गर्ने तेस्रो भारतीय शान्ति सेनाको सदस्य बन्नुभएको छ। यसअघि मेजर सुमन गवानीले र मेजर राधिका सेनले यो पुरस्कार प्राप्त गरेकी थिइन्। पेट्रोल र डिजेलको मूल्य आज प्रति लिटर 91 पैसा बढ़ेको छ। यो पछिल्लो 10 दिनमा तेलको मूल्यमा वृद्धि तेस्रो वृद्धि हो। दिल्लीमा पेट्रोलको मूल्य 87 पैसाले बढ़ेर प्रति लिटर रूपियाँ 99.51 पैसा पुगेको छ भने डिजिटलको मूल्य 91 पैसा बढ़ेर प्रति लिटर रूपियाँ 92.49 पुगेको छ। 15 मईमा प्रति लिटर रूपियाँ 3 र 19 मईमा प्रति लिटर रूपियाँ 90 दरले वृद्धिपछि इन्धनको मूल्यमा यो तेस्रो संशोधन हो। हालका दिनहरूमा मूल्य प्रति लिटर लगभग रूपियाँ 5 बढ़ेको छ। इरान द्वन्द र हर्मुज जलडम्बरूमा अवरोधपछि विश्वव्यापी कच्चा तेलको मूल्यमा वृद्धिको कारण भारतमा पनि यो वृद्धि भएको हो। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोद्वारा भारत अमेरिकाको व्यापक विश्वव्यापी रणनीतिक साझेदारीमाथि छलफल।

0: एघार मईमा अधिसूचित विकसित भारत जीएमजीएन 2025 आगामी 1 जुलाईदेखि देशमा लागू हुने मुख्यमन्त्री सुविन्दु अधिकारीले अलिपुरद्वार कालिम्पोङ र दक्षिण दिनाजपुर जिल्लामा नयाँ मेडिकल कलेज तथा बंगालमा नयाँ एम्स स्थापना गर्न केन्द्र सरकारलाई प्रस्ताव पठाएको दिनुभयो जानकारी मेजर अभिलाषा बरक संयुक्त राष्ट्र सैन्य लैंगिक समानता च्याम्पियनशीप पुरस्कारद्वारा सम्मानित अनि पेट्रोल र डिजेलको मूल्य वृद्धि आकाशवाणीबाट सुन्नु हुँदै थियो समाचार पूरा भयो
1: Hello and welcome dear listeners. You are tuned into another beautiful musical journey of Western Music Program Shwakaswani Gantok on medium wave 213.67 meters corresponding to 1404 kilohertz. You can also tune into FM Kanchenjunga at 103 megahertz on News and Ear mobile app or simply search Akaswani Gantok on your web browser. Well, today we are featuring the soulful voice of the American singer-songwriter Jewel. So, let's begin with the first number of today's chart list that gives message about kindness, humanity and inner strength. So here we go with the first number called Hands.

आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता, समय यस बेला स्टुडियोको घडी अनुसार 8:05 भइसकेको छ र अब समय रहेको छ कार्यक्रम गीत गजलको, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार राजकुमार रिजवी अनि राजेन्द्र मेहताको आवाजमा सजिएका केही गजलहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो प्रस्तुति गायक कलाकार राजकुमार रिजवीको आवाजमा। आउनु श्रोता, मनोरञ्जन उठाउ यस गजलबाट।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार राजकुमार रिजवी अनि राजेन्द्र मेहताको आवाजमा सजिएका केही गजलहरू।

श्रोताले अहिले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार राजकुमार रिजवी अनि राजेन्द्र मेहताको आवाजमा सजिएका केही गजलहरू।

0: अष्ट श्रोता प्रस्तुत गजलको साथै कार्यक्रम गीत गजलको निर्धारित समय आज यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
2: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
2: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in लगइन गर्नुहोस्।
0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला सूर्यको घडी अनुसार 8:30 भइसकेको छ र अब लिएर उपस्थित भएका छौं शास्त्रीय संगीतको कार्यक्रम सुरसंचार अन्तर्गत उस्ताद बरकत अली खाँद्वारा शास्त्रीय गायन।

एटीएमएफको 213.67 मीटर तदनुसार 1404 किलोहर्ट्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ट्ज अनि न्यूज अन एआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता, समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ र अब प्रस्तुत गर्दैछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो गीत। गायक कलाकार सोनू निगम अनि कविता कृष्णमूर्तिको युगलावाजमा फिल्म वास्तवबाट। ताउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति।

प्रेष्टोता कार्यक्रम हिन्दी फिल्म संगीतलाई अघि बढ़ाउने क्रममा सुनाइरहेका छौं यो अघिल्लो गीत फिल्म बजारबाट गायक कलाकार रत फतेह अली खाँ अनि प्रतिभा सिंहको युगल आवाजमा।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न कार्यक्रम विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। त श्रोता कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत गायक कलाकार केकेको आवाजमा फिल्म वो लम्हेबाट।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो गायक कलाकार विशाल मिश्रा अनि आशिष कौरको युगल आवाजमा फिल्म नोटबुकबाट। प्रेश्रोता आउनुहोस् सुनौ यो अघिल्लो गीत फिल्म ओम शान्ति ओमबाट गायक कलाकार राहत फतेह अली खाँ अनि ऋचा शर्माको युगल आवाजमा।

कार्यक्रम हिन्दी फिल्म संगीत सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमाझ सुनाउन गइरहेका छौं आजको हाम्रो यो अन्तिम गीत फिल्म कवि अलविदाना कहनाबाट गायक कलाकार सोनू निगम अनि अलका याग्नीको युगलावाजमा। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति।

हवस् श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम हिन्दी फिल्म संगीत आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला स्टुडियोको खरी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैका साथ आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आज भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।